बिन देखे मन मानत नहीं, बिन मन माने प्यार नहीं, बिन प्यार न हो पावे भक्ति, बिन भक्ति नहीं आ पार नहीं, जब देखा तब तो गावा, गावा तो फल पावा। जब देखे के छैन क्या गाउने, क्या नाम उच्चारण करने, त्यसैले पहिले देख गाओ चिन अनि गाओ, त्यसपछि भयो भजन कीर्तन भयो नाम स्मरण भयो। जसलाई मैले देखेकै छैन नाम त जपिरहन्छु, अन्तमा मेरै घरमा त्यो साथी आयो, मलाई पैसा नै छैन। त्यसर्थ जान्नु जरुरी छ, जानेर मान्नु जरुरी छ, परमात्मा एक छ अनेक छैन। जसलाई श्रीमद् भागवत गीता लेख्नेले नैनन छेदान्ति ससरानी नैनन देहादी पावक नचैनो कल उद्यान्त पुनर्सृष्टि मारु, त्यसैले परमात्माको रूप छैन, रंग छैन, सत्रले काटिन्न, आगाले जल्दैन, पानीले भिज्दैन, खण्ड खण्ड हुँदैन, यी खण्ड खण्ड परमात्मा हुँदैन। खण्ड खण्ड भौतिक संरचनाहरू छन्, पहाड छ, पर्वत छ, हिमालय छ, तराई छ, साना नदी छन्, ठूला नदी छन्, भूभाग अनुसारको वातावरण अनुसारको बिरुवाका अनेक नाम छन्, अनेक अनुहार र चेहरा छन्। ठिक त्यस्तै प्रकार मानिसको पनि भूभाग अनुसारको वर्ण छ, भूभाग अनुसारको चेहरा छ, त्यस्तै बोली भाषा छ, बोली अलग छ, तर अन्तमा एक मिल्दछ, दुईटा शब्दहरू मिलिरहन्छन् विश्वका मानव प्राणीको। हाँसो र आँसु यो मिलिरहन्छ, हाँसोमा सबै मुस्कुराहट हुन्छ, बाहिर आवाज पनि आउँछ। कुनै घटना पर्दा कसैको रातो, कसैको सेतो, कसैको निलो आँसु हुँदैन, आँसु सबैको पानी जस्तै हुन्छ। ठिक त्यस्तै प्रकार परमात्मा सृष्टिमा एक छ, मानिसको रूपरङ मिल्दैन, तर परमात्मा मिल्दछ, परमात्माको रूपरङ छैन। आदरणीय श्रोता महानुभावहरू, जो नभइकन केही गर्न सक्दैन, जो नभएर बोल्न सकिँदैन, खान सकिँदैन, उठ्न सकिँदैन, केही काम गर्न सकिँदैन, शक्ति परमात्मा ऊर्जा दिने घटघटवासी अन्तर्यामी त्रिलोकीनाथ जगत पालक एकै परमात्मा परब्रह्म ईश्वर हो। यही ईश्वरलाई जानेर मात्रै यो लोक सुखी परलोक सुखी हुन सक्दछ। यस शरीरका पनि अनेक नाम दिएका छन् विद्वानले, बंगला खुब बनी महाराज, जिसमें नारायण बोले इस बंगला का दस दरवाजा, बीच पवन का खम्बा, आओ तो जाओ तो कोई नहीं देखा, बड़ा अचम्ब हामी निन्द्राको समयमा बिस्तरामा सुतेका हुन्छौं, शरीर त्यही हुन्छ तर हामी विचार गर्नुहोस् त कहाँ कहाँ पुगेका हुन्छौं, क्या शरीर पुग्यो त पुगेन हो। शरीरलाई सञ्चालन गर्ने जो आत्मा परमात्माको अंश हो, यही घुमेर चिडिया घुमेसर रुख त्यही हुन्छ, चिडिया अनेक ठाउँमा पुगेर फेरि फर्किन्छ, मौरीको बस्ने स्थान एकै हुन्छ, ऊ अनेक ठाउँमा विहार गरेर आउँछ। यो आत्मा पनि परमात्माकै अंश हो, यो आत्मा पन्छी भनेर सम्झ मनले, यो देह रुख सम्झनु, रुख किर्दा हुँदी पन्छी मर्दछ भने व्यर्थ छ जनले रुनु। यो शरीरलाई बंगला भनिदियो, जसमा आँखा छन्, नाक, कान, नाभि, गुवाद्वार, मुताद्वार सबै दस छन्, बीच पवनको खम्बा आत्मा हो, त्यो आवत जावत भएको कोही थाहा पाउँदैन, तीन गुणका इट बने रजतम शतगुण, पाँच तत्वका गारा आकाश अग्नि वायु पृथ्वी पानी, छत्तीसकी छात सताई ठूला ठूला अंगहरूको नाम उल्लेख गर्यो, बहत्तर बना कंगुरा, बहत्तर कोठा सबैका छन् जसलाई मुटु भन्दछन्, 368 चुनाव लागे तबे बिहा चौफेरा, 368 सेन सेना नग नाकुनदेखि लिएर सम्पूर्ण सेना जोड्नेहरूको, जस्तै साइन्स पढ्ने डाक्टरहरूले यन्त्रद्वारा शरीरका पूर्जाहरूको नामाङ्करण गरेको छ भने आध्यात्मिक कविहरूले यसरी भनेका छन्। त्यसैले यो एक बंगला शरीर हो, यो आत्मा परमात्माको अंश हो, आत्मा बिना शरीर जीवित रहन सक्दैन, यही
कुरालाई बुझ्नको लागि मात्रै समयको सद्वृसँग कुनै गृहस्थी त्यागेर भेषधारी हुनु पर्दैन। जग्मी रह गृहस्थी बनकै कोही भेष बनाना नहीं, साधु बनकै भीख मग्ना सचार व्यापार नहीं, कर्म करो सेवाधारो, भूपर बन्ना भार नहीं, पर्व इच्छा को शंकर मानव मन अपना भटकाओ न, कय अवतार गृहस्थी अति उत्तम छोड़ो बनमे जाओ न, कहीं जानु पर्दैन, केवल साधु को सत्संग में सादा जीवन जीवने ब्रह्मज्ञानी को संगत में सतगुरु को दर्शन करेपछि मात्रै अनि परमात्मा आत्मा र परमात्मा को पहचान हुन सक्दछ। आदरणीय श्रोता महानुभावहरु, म अधिक समय को सहारा नलिकन दुई लाइन भजन राख्ने इच्छा गर्दै आज का प्राविधिक मित्र आकाश चौधरीजीलाई धन्यवाद दिँदै आफ्नो शब्दलाई पूर्ण विराम दिए। धन्यवाद, नमस्कार।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588808।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: किलिटे सर लागू हुई एनसेल नेपाल के लग
1: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
2: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
2: के गर्छ र सन मेडिकेयरले
3: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
2: यति गरेपछि धेरै राहत हुने रहेछ त
3: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
2: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा
4: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना
5: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 भाद्र 5 लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ
4: तपसिल
5: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 फोटोकपी
4: बैंकको सक्कल चेकबुक र 1 फोटोकपी
5: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
4: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो 2
5: क्यान्सर रोगीहरूको हकमा 3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
4: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
6: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
7: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
8: रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
9: अहिले बिहानको 6 छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 3 गते बुधबार, अगस्त 19 तारीक सन 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासुपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
0: ट्रान्सफर्मर चोरी बढ्दै किसान र सर्वसाधारण मारमा, गौरवको पाँच सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण।
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्र संघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणले 10 जनाको मृत्यु।
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सहमति, नेपालको आयोजनामा इटालीमा सिटी T20 क्रिकेट लागू हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, काठमाडौँ उपत्यका सहित देशभर अब आफू खुशी मासु पसल खोल्न नपाइने प्रसंग।
1: काठमाडौँ उपत्यकामा अब जथाभावी मासु पसल खोल्न नपाइने भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 लागू गर्ने तयारी गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। सूचना अनुसार 2083 मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा ऐन लागू हुनेछ। यसै गरी 2083 माघ 1 गतेदेखि देशभरका नगरपालिका र 2084 साउन 1 गतेदेखि नेपालभर ऐन कार्यान्वयनमा ल्याइनेछ। ऐन लागू भएपछि पशु वध मासु परीक्षण र बिक्री वितरण निश्चित मापदण्ड अनुसार गर्नुपर्नेछ। यसै संघ अनुमति र मापदण्ड बिनै आफू खुशी मासु पसल संचालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमले सीआईएनसँग बताउनुभयो।
3: हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले यो मासु जाँच ऐन अब कार्यान्वयन हुँदैछ भनेर यो मक्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा, र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै।
4: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेचिराखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
3: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ, त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ, त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ, र त्यो अनि त्यतिले मात्रै पुगेन, वधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल वधस्थल वधशाला त्यो चाहिँ दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ
4: मलाई
3: खोल्न मन लाग्यो, मैले
4: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन,
3: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता गर्नु हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
0: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढ़ेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्याण्डिडेट क्लब शुरू गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता आर्थिक अवस्था कानूनी विवाद डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरशिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनैतिक संस्कारको मूल्यांकन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली कांग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारीमा देखिएका छन्। यसरी पुराना दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
1: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
0: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङतान करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङतानलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
1: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रूख काट्ने तथा रूख फेदमा विषादी प्रयोग गरी सुकाउने विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 वटा टिक जातका रूख काटिएको र केही रूखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
0: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ़दै गएपछि किसान खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 वटा ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढ़ी महोत्तरीमा 11 वटा ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने
5: बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है। त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो, तर रासायनिक मलको विकल्प हुँदैन।
0: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
6: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
1: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
6: स्वतन्त्र उजुरी संयन्त्र IRM हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
6: IRM.greenclimate.fundमा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
7: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसटिमद्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली, अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीको सिफारिश शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेस संस्थापनले अघि बढ़ायो 15 महाधिवेशन, सक्रियता 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अघि बढ़ाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विष्णुले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उडनठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन QR शीर्षकको खबर छ भने पाँच वर्षमा दुई खर्ब अड़तीस अर्बको कृषि बीमा बाली बीमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिंचाई योजना पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग चार दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
0: नयाँ पत्रिका दैनिकमा सवा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको सवा 4 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरूले कमाएर ऋण तिर्ने तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ, जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड़ ठगी, पूर्व अध्यक्ष संजीव थापा सहित पाँचजना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन, वार्षिक 1 अर्ब 39 करोड़ भाड़ामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग, तीमध्ये 33 को भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा तीन देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र, ऊर्जा, कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद द्वै वासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ़्यो घटना, घट्यो मानवीय क्षति, मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको यो खबरमा मनसून प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे यता 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुत्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढ़ीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेश सभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढ़ीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडागढ़ी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसैगरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरूद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 4 स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालिस्तान द्वन्दका क्रममा पालिस्तानी नागरिकको सुरक्षा घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ़दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढ़ेपछि युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको ऱ्याकिङ प्रतियोगिता 4 ललितपुरको सादोबाटमा हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत बंगलादेश श्रीलंका मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागिएको संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी बेस्ट फ्रेन्चाइज टी20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया टी20 को पहिलो संस्करण आउँदो नोभेम्बर 7 15 रोममा आयोजना हुने भएको छ र अभ्यास खेलमा नेपालको जीत भएको छ। एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टीम अहिले भारतमा रहेको छ।
1: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा भदौ 5 आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614414 र 0915614415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली टीकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
12: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
11: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
12: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
5: त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्। कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादक त हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो दुई
4: मात्रा मिलाएर
5: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो।
4: माटो बिगार्छ भन्छन् नि त, फेरि
5: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं, होइन,

0: गोबरमल पनि हाल्न पर्यो,
1: किनभने कार्बन जति मात्र अर्ग्यानिक मेटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन् अर्ग्यानिक मेटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
0: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
1: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने यो लामो समयदेखि
0: परम्परागत अभ्यास पनि हो,
1: परम्परागत अभ्यास हो, यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
2: कृषि वैज्ञानिक डाक्टर उज्ज्वल कुमार कुशुवासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
2: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा, गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण,
2: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालीको आयोजनामा इटालीमा T10 क्रिकेट लीग हुने।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौं। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढ़ेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याएको प्रसंग जोड्न खोजिएको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उडिरहेको जस्तो देखाइएको छ र बीचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टटटटट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा।
0: हौस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट वर्षायाममा मनसून जन्य रोगबाट बस्न गाउँटोल सरसफाईमा नागरिकको सक्रियता बढ़्यो। सुरक्षित आप्रवासन फामीले सुरक्षित वैदेशिक रोजगारीका लागि सघाउँदै एक्लोपन आर्थिक समस्या सामाजिक लाञ्छनाले मनोसामाजिक समस्या बढ़दै सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने 11 महिनादेखि अमेरिकामा रहेका सांसद देउबा पदमुक्त 11 महिनामा 7,53,000 बढ़ी भुक्तानी।

0: र सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र। खोज खबर अब विस्तारमा। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिनुहुने भएको छ। नेकपा संसदीय दलका नेता रहेका भट्ट 29 साउनमा एमालेको समर्थनमा मुख्यमन्त्री हुनुभएको थियो। भट्टले नेकपा संसदीय दलको बैठक बोलाएर विश्वासको मत लिने निर्णय गर्नुभएको हो। उहाँले मंगलबार नै सचिवालयलाई पत्रचार गर्दै विश्वासको मत परियोजनाका लागि बैठक बोलाइदिन आग्रह गर्नुभएको छ। उहाँको पत्र अनुसार आज दिउँसो 1 बजे बस्ने गरी प्रदेश सभाको बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले बताउनुभयो। उहाँका अनुसार कार्यव्यवस्था परामर्श समिति बैठकले समेत बैठक बोलाउने निर्णय गरिसकेको छ। यो बरसातको समयमा गाउँटोलका मानिसहरू मनसून जन्य रोगबाट बस्नका लागि अहिले आफ्नो गाउँघर सरसफाईमा जुटेका छन्। वर्षातको समयमा विभिन्न किसिमका मनसून जन्य रोगहरू लाग्न सक्ने भएकाले मानिसहरू गाउँघर सरसफाईमा लागेका हुन्। यो समयमा फुर्सदको समय पनि भएकाले विभिन्न किसिमका रोगबाट बस्न गाउँ सफा राख्नका लागि सरसफाईमा लागेको गाउँका अगुवाहरूको भनाइ छ। थप खबर गीता चौधरीबाट।
1: कैलालीको जानकी गाउँपालिकाका मानिसहरू अहिले आफ्नो गाउँ टोल सरसफाईमा जुटेका छन्। टोल टोलमा आफ्नो गाउँ सफा राख्न गाउँ सुधार गर्नका लागि गाउँभरिका मानिसलाई जम्मा गरेर सरसफाई अभियान सञ्चालन गरिरहेका छन्। घर वरिपरि झार सरसफाई नगरे विभिन्न किसिमका संक्रमण हुने, डेंगू तथा अन्य रोग लाग्न सक्ने भएकाले सरसफाई गरेको बताउनुहुन्छ जानकी गाउँपालिका ओडा नम्बर 8 भगरैयाका वर्घर तुलाराम चौधरी। जानकी गाउँपालिका ओडा नम्बर 5 अमौराले पनि आफ्नो गाउँ सरसफाई गरेको छ। यो समयमा पानी धेरै पर्छ, वर्षातले गर्दा गाउँको खाल्टा खुल्टीमा पानी जम्मा भएर संक्रमण हुन सक्ने भएकाले गाउँभरिका मानिस मिलेर अभियानकै रूपमा सरसफाई गरेको बताउनुहुन्छ जानकी 5 अमौराका अगुवा महिला तथा पूर्ववर्गर बसन्ती डंगौरा थारू।

0: अहिले फुर्सदमा भएकाले र घर वरिपरि झार हुँदा सर्प आउन सक्ने अन्य विभिन्न किसिमका रोगबाट बस्नका लागि आफूहरू सरसफाईमा जुटेको बताउनुहुन्छ जानकी आर्टका तारा चौधरी।
1: अस्पताल रोग
0: जानकी गाउँपालिका आठ मटेराका बरघर दिमन चौधरी पनि आफ्नो गाउँघर सरसफाई गर्नुपर्छ। घर वरिपरि सरसफाई नगरे सर्प लामखुट्टे लगायतका किरा फटेङ्ग्राले सताउने भएकाले पनि गाउँभरिका मानिस जुटेर गाउँ सरसफाई गरेको बताउनुहुन्छ। बरसातको समयमा झाडा पखाला, हैजा, टाइफाइड, ज्यापानिज इन्सेफलाइटिस लगायतका रोगको संक्रमण देखा पर्ने भएकाले आफ्नो घर वरिपरि सरसफाई गर्न आवश्यक रहेकोले सबैले आफ्नो घर वरिपरि सरसफाई गर्नुपर्ने बताउनुहुन्छ जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
2: आजकल वर्षाको समय भएको हुनाले प्राय जसो होइन झाडा पखाला, हैजा, टाइफाइड, औरगत अनि ज्यापानिज डेंगु, मलेरिया, जापानिज इन्सेफलाइटिस जस्ता रोगहरू देखा पर्दछन् र यसबाट बच्नको लागि हामीले होइन झुलभित्र सुत्ने, सरसफाई गर्ने, घर वरिपरि अनि घर वरिपरि पानी जम्न नदिने, घर परिवार र घर वरिपरि सफा राख्ने, खाल्डा खुल्टी पुर्ने, ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने आदि लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ।
0: उहाँले पालिकाबाट पनि गाउँघरमा सरसफाई कार्यक्रम सञ्चालन गरिरहेको र रेडियोबाट पनि सचेतनाका लागि सन्देश प्रसारण गर्ने योजना रहेको जानकारी दिनुभयो।
2: जानकी गाउँपालिकाले यस्तो रोगबाट बच्नको लागि, रोकथामको लागि विद्यालयमा स्वास्थ्य शिक्षा कक्षा सञ्चालन गरिराखेको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूले गाउँघर र आमा समूहको बैठकमा जनचेतना फैलाउँदै हुनुहुन्छ र लामखुट्टेको वासस्थान खोजेर नष्ट गरेर कार्यक्रम स्वास्थ्य संस्थाबाट सञ्चालन भइराखेको छ र चाँडै नै एफएमबाट जिङ्गलहरू पनि प्रसारण गर्ने प्लान बनेको छ।
3: सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउबा पदमुक्त हुनुभएको छ। लगातार 10 भन्दा बढ़ी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउबाको पद रिक्त सम्बन्धी प्रदेश सभा सचिवालयले तयार पारेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारले सदर गरेसँगै उहाँ पदमुक्त हुनुभएको हो। उक्त निर्णय आगामी बैठकमा सभामुखले जानकारी गराउने तयारी छ। देउबा गत भदौ 28 गते जेएनजी आन्दोलन लगत्तै व्यक्तिगत कामका लागि अमेरिका जानुभएको थियो। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उहाँ उपचारका लागि अमेरिकामै बस्नुभएको छ। अमेरिका गएको 11 महिना पुग्दा पनि नेपाल फर्किनु भएको छैन। छैटौं अधिवेशनका क्रममा लगातार 5 बैठकमा अनुपस्थित भएपछि देउबाले चैत 23 गते प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराउनु भएको थियो। उक्त पत्र पठाएको 4 महिनाभन्दा बढ़ी समय बितिसक्दा पनि देउबा नेपाल फर्किनु भएको छैन। उहाँको उपचारको अवस्था र नेपाल फर्किने मितिबारे नेपाली कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताइएको छ। छैटौं अधिवेशनमा 25 बैठक बसेकोमा देउबा 8 दिन मात्रै उपस्थित हुनुभएको थियो। त्यसपछि 7 र 8 अधिवेशनका कुनै पनि बैठकमा उहाँ उपस्थित हुनुभएन। पछिल्लो 27 बैठकमा उहाँको हाजिरी नरहेको प्रदेश सभा सचिवालयको अभिलेखमा उल्लेख छ। सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म 128 बैठक बसेका छन्। तीमध्ये देउबा 60 बैठकमा मात्रै उपस्थित हुनुभएको छ। अमेरिकामा रहेका देउबाको खातामा प्रदेश सभा सचिवालयले नियमित रूपमा सेवा सुविधा बापतको रकम पठाउँदै आएको छ। सचिवालयका अनुसार 11 महिनामा मात्रै देउबाले 7,53,500 रूपियाँ बुझ्नु भएको छ। उहाँको खातामा मासिक, पारिश्रमिक, धारा, बिजुली, संचार र अतिथि सत्कार लगायतका शीर्षकमा रकम पठाइँदै आइएको छ। प्रदेश सभा सचिवालयले पारिश्रमिक बापत 56,500 रूपियाँ, धारा बिजुली बापत 2,000, संचार सुविधा बापत 3,000 र अतिथि सत्कार बापत 7,000 रूपियाँ गरी मासिक 68,500 रूपियाँ देउबाको खातामा जम्मा गर्दै आएको जनाएको छ। यसै गरी गत जेठमा निजी निवास मरमत शीर्षकमा थप 35,000 रूपियाँ समेत उहाँको खातामा पठाइएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
7: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टिकापुर नगरपालिकामा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई मनोसामाजिक सेवा दिन सामी कार्यक्रम मार्फत मनोसामाजिक सेवा प्रदान हुँदै आएको छ। परिवारका सदस्य वैदेशिक रोजगारीमा जाँदा परिवारका सदस्यमा एक्लोपन, आर्थिक समस्या, सामाजिक लाञ्छनाले मनोसामाजिक समस्या बढ़दै गएको छ। यसै विषयमा मनोसमस्या भएकालाई कसरी सेवा दिइन्छ भनी मनोसामाजिक परामर्शकर्ता मीना कुँवरलाई सोधेकी छु।
2: सुरक्षित आवर्वासन सामी कार्यक्रमलाई विशेष गरी वैदेशिक रोजगारीमा जाने घर परिवारका सदस्यहरूलाई प्लस जाने व्यक्तिलाई पनि पक्कै पनि एउटा घर छोडेर परिवार छोडेर श्रीमती बच्चाहरू बालबच्चाहरू सबै आफ्नो देशै छोडेर जानु पर्दाको पीड़ा त्यो आफैमा हुन्छ। त्यो सँगसँगै वैदेशिक रोजगारमा जानुभएका घर परिवारका सदस्यहरूलाई पनि एउटा आफ्नो व्यक्ति होइन घर परिवारबाट टाढिनुको समस्या पनि त्यो आफैमा छ। त्यो सँगसँगै बालबालिकाहरूलाई पनि एउटा अभिभावकको कमीको महसुस चाहिँ हुन्छ। अब श्रीमती हरूलाई पनि एक्लोपनको महसुस हुन्छ। त्यसपछि आमा बुवालाई पनि एउटा आफ्नो छोरो टाढा जाँदा होइन छोराबाट पाउने माया उसँग नजिक हुँदा र टाढा हुँदाको सम्बन्धमा पनि धेरै फरक पर्छ। यो कुराहरूले चाहिँ धेरै असर गरिरहेको छ। त्यो सँगसँगै वैदेशिक रोजगारबाट आएको जो आर्थिक पैसा हुन्छ त्यो पैसाले गर्दा पनि पारिवारिक सम्बन्धहरूमा चाहिँ विमेल भएको पनि हामीले भेटाएको छौँ। त्यो सँगसँगै अब त्यो पैसाको कारणले गर्दा पनि भयो अनि त्यसपछि वैदेशिक रोजगारमा रहनुभएका व्यक्तिका श्रीमतीहरू लाई समाजले हेर्ने दृष्टिकोण पनि फरक छ। उहाँहरूले चिटिक्क नयाँ लुगा लगाएर कहीँ कतै जाँदा कोही अपरिचित व्यक्तिहरूसँग लिफ्ट माग्दा अथवा कसैसँग बोल्दा होइन पनि समाजले लाउने लालछना होइन घरेलु हिंसाका जस्ता कुराहरूले गर्दा पनि उहाँहरूमा चाहिँ मानसिक समस्या चाहिँ सिर्जना भएको हुन्छ। त्यो सँगसँगै त्यो समाजमा भएका नकारात्मक कुराहरूलाई मान्छेले धेरै ठूलो रूप लिन्छ र सकारात्मक कुराहरूलाई चाहिँ कम लिन्छ अनि त्यो नकारात्मक भएका कुराहरूले पनि परिवार सँगसँगै समाजले पनि वैदेशिक रोजगारमा रहनुभएको व्यक्ति चाहिँ नाना थरीका कुराहरू थपेर चाहिँ भनिदिने त्यो कुराले गर्दा श्रीमान श्रीमतीको सम्बन्धमा पनि अलिकति असर पर्छ। उहाँहरूको सम्बन्धमा जय झगडा हुन्छ होइन त्यो कुराले गर्दा पारिवारिक जय झगडा हुन्छ विमेल हुन्छ। यो कुराले गर्दा एउटा श्रीमतीलाई मात्र होइन बालबच्चा र आमा बुवा सपरिवारलाई चाहिँ एउटा समस्या चाहिँ सिर्जना हुन्छ। यसले गर्दा यो वैदेशिक रोजगारमा रहनुभएका घर परिवारलाई मात्र नभएर मानसिक स्वास्थ्य समस्या भएका अन्य व्यक्तिहरूलाई पनि हामीले काउन्सिलिङ चाहिँ गरिरहेका छौँ। उहाँहरूसँग भेट्ने अनि उहाँहरूका समस्याहरूलाई सुनिदिने होइन उहाँहरूको कुरालाई सुनिदिने बेला बेलामा जाने कम्तीमा पनि हामी 15 दिनको फरकमा चाहिँ उहाँहरूसँग भेटघाट गर्ने गर्छौँ। भेटघाट गर्ने क्रममा हामीसँग एउटा एचएससी फर्म हुन्छ हामीले स्वास्थ्यको त्यो फर्मको आधारमा चाहिँ हामीले उहाँहरूलाई चाहिँ तपाईँलाई कस्तो अवस्था छ गत एक महिनादेखि तपाईँलाई के समस्या छ भनेर 25 वटा क्वेसन हुन्छ। त्यो क्वेसनहरू सोध्दै जाँदा त्यसको स्कोर चाहिँ मापन गर्छौँ। त्यो मापनको आधारमा चाहिँ के समस्या छ भन्ने कुराहरू चाहिँ हामी पहिचान गर्छौँ। त्यो उहाँहरूलाई डिप्रेसन छ औषधि नै सेवन गर्नुपर्ने छ अथवा साइकोसिसको लक्षणहरू छ भने हामी चाहिँ साइकेट्रिक डक्टर कहाँ चाहिँ रेफर गर्छौँ। उहाँलाई रेफर गरिसकेपछि औषधिले मात्र सन्चो नहुने र हामी बेला बेला भेटेर उहाँहरूलाई औषधि खाने तरिकाहरू त्यसपछि उहाँहरूसँग कुरा सुनिदिने उहाँहरूलाई चाहिँ कसरी चाहिँ उहाँलाई उहाँको पीरचिन्ता तनावलाई चाहिँ कम गर्न सकिन्छ भन्ने विभिन्न अभ्यासहरू छ हामीसँग विभिन्न विधिहरू छ। त्यो विधिलाई लिएर चाहिँ हामी उहाँहरूसँग भेटघाट गर्ने गर्छौँ। साइकोसिसको केसहरूमा भन्नुपर्दा हामीले साइकोसिस भएको व्यक्तिलाई चाहिँ हामीले काउन्सिलिङ गर्न सक्दैनौँ। उहाँले जब कि आफूलाई केही पनि नभएको चाहिँ उहाँले मलाई केही पनि भएको छैन म एकदम स्वस्थ छु भन्ने चाहिँ उहाँहरूको सोचाइ हुन्छ तर उहाँलाई समस्या धेरै हुन्छ। उहाँलाई टेक केयर गर्ने व्यक्तिलाई चाहिँ हामी काउन्सिलिङ गर्छौँ। जस्तै औषधि नखाने हुन्छ नि त मलाई केही पनि भएको छैन म औषधि नै खान्न म बिरामी नै छैन भन्ने सोचाइ हुन्छ साइकोसिस भएको व्यक्तिहरूलाई। त्यो भएको कारणले गर्दा उहाँहरूले हस्पिटल पनि जान मान्नुहुन्न डक्टर कहाँ भेट्न पनि मान्नुहुन्न। त्यस्तो अवस्थामा चाहिँ हामी उहाँलाई टेक केयर गर्ने व्यक्ति उहाँको आमा बुवा श्रीमती अथवा श्रीमान को हुनुहुन्छ उहाँहरूलाई चाहिँ साइकेट्रिक डक्टर कहाँ लिएर आफै पनि जान्छौँ म उहाँलाई लिएर अनि उहाँको समस्याहरू सबै डक्टर कहाँ भन्नुहुन्छ त्यो भने अनुसारको डक्टरले औषधि दिनुहुन्छ अनि त्यो बिरामीले औषधि खान त मान्दैन अनि त्यो औषधि खान नमानेको अवस्थामा चाहिँ उहाँलाई चाहिँ दालमा तरकारीमा चियामा औषधिहरू राखेर चाहिँ खुवाउने उहाँलाई थाहै नपाउने गरिकन खुवाएर पनि धेरै केसहरू चाहिँ सन्चो भएको छ। एउटा यस्तै केस थियो साइकोसिसको मलाई केही पनि भएको छैन भने त्यसपछि श्रीमतीलाई पिट्ने लखेट्ने बच्चा बच्चीलाई चाहिँ एकदम लखेट्ने जे पायो त्यसले हिर्काउने श्रीमतीलाई हात हतियारले लखेट्ने उहाँहरूको एकदमै त्यो घरमा चाहिँ एकदमै तनावग्रस्त भयो। घरमा एक अर्काप्रति सबै त्रासमय भए त्यो अवस्थामा चाहिँ मैले उहाँको श्रीमतीलाई भने गरेर अनि औषधि खाने वातावरण गरेर उहाँ चाहिँ औषधि खाएर सन्चो भएर पनि अहिले विदेश जानुभएको छ। फेरि
3: अवस्था अनुसारको परामर्श र उपचारमा चाहिँ सघाइ राख्नु भएको छ। यो पालिकाको तथ्याङ्क हेर्दाखेरि चाहिँ यो चालु आर्थिक वर्षमा के कतिलाई सेवा दियौँ हामीले?
2: पक्कै पनि हामीले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई चाहिँ घर घरमै गएर पनि हामीले भेटेर काउन्सिलिङ गरिरहेको अवस्था छ। यो आर्थिक वर्षमा चाहिँ हामीले कस्तो छ भने सामीको चाहिँ हामीले वैदेशिक रोजगारसँग सम्बन्धित केसहरूलाई मात्र सामीको वेबसाइटमा इन्ट्री गर्ने भन्ने कुरा छ। अब उसरी बाहिर सबै काउन्सिलिङ गर्दाखेरि त हाम्रो 50-60 जना पनि पुगेछ होइन, अनि डाटा बेसमा कुरा गर्दाखेरि 30 जना छ, 30 जनामा चाहिँ साइकोसिस भएको 3 जना छ, डिप्रेसन भएको चाहिँ 12 जना छ, पीर चिन्ता तनावको चाहिँ 12 जना छ, त्यसै गरी मोबाइल एडिक्ट पनि छन्। मोबाइल एडिक्टहरूलाई पनि हामीले काउन्सिलिङ गरिरहेका छौँ। यसपालि स्वास्थ्य शाखा अन्तर्गत रहेर 20 स्कूलमा मानसिक स्वास्थ्य सचेतना अभियान किशोर किशोरी मनका कुरा भन्ने नारालाई लिएर चाहिँ 20 टिकापुरमा रहेका सामुदायिक र निजी विद्यार्थीहरूमा चाहिँ हामीले कक्षा 9 र 10 विद्यार्थीहरूलाई चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ कार्यक्रमहरू पनि गरेका थियौँ। त्यसै गरी 2 टोल विकास संस्थाहरूमा पनि हामीले मानसिक स्वास्थ्य सम्बन्धी चाहिँ जनचेतनामूलक चाहिँ कार्यक्रम गरिरहेका छौँ।
3: समुदायमा जाँदाखेरि चाहिँ के देखियो?
2: समुदायमा जाँदाखेरि एकदमै विकराल अवस्था छ। पक्कै पनि अहिले विश्व स्वास्थ्य संगठनका अनुसार पनि तपाईँको हरेक 4 मध्येमा 1 चाहिँ मानसिक स्वास्थ्य पक्कै पनि छ। एक अर्का प्रति गर्ने व्यवहारमा पनि चेन्ज ल्याउनु पर्यो, बोलिने बोली गरिने व्यवहार होइन, एउटा शब्दले पनि मान्छेको ज्यान चाहिँ जान सक्छ होइन, भन्नेले बिर्सिन सक्छ तर सुन्नेले चाहिँ कहिले बिर्सिँदैन होइन। परिवारको एकअर्काको पीड़ा बुझिदिने, एकअर्काको कुरा सुनिदिने, कम्तीमा पनि दिनभरि गरेका कामहरूको चाहिँ दिनभरि भएका कुराहरूको चाहिँ साँझ बसेर पारिवारिक रूपमा ल आज यस्तो भयो यस्तो भयो कम्तीमा त्यति भने पनि कुराहरू सेयर हुन्छ।
1: संघीय सरकार माताहतका निकायमा कार्यरत सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले सोमबार परिपत्र मार्फत अर्धवार्षिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन माताहतका सबै कार्यालयलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन कटेपछि अर्धवार्षिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले हिजो शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिन्दरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो। प्रधान सेनापति अशोकराज सिगदेलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 भ्रमणको सिलसिलामा काठमाडौँ आउनुभएको हो। 5 भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि सहभागी हुनुहुन्छ। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: कबू का पिए रही था, कभी पेंसिल ले रही था, कबू झोले फटाका आजी था, काकना हो काकना हो। बाबा के ओस्टा पाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान नहीं हरे।
1: ओहो, ये बुढ़ालिक में का हुई थी, जरम भर भर बराई थी रहत।
0: का हुई? कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटाका था, बढ़िया ठाउँ से झोला लाना नहीं चिपठो।
1: अरे कहाँ से ना नाम था?
0: कहाँ से लनबो? वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से। वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनला बाटी, ना कबू लड़का कहाँ पिए रही थी, ना कबू पेंसिल रही थी, ना झोला फाटल हुई थी, एक आनल झोला दस का ट्रस बाटिन। ये बुढ़ो ढंग कबू पसल छान कर झोला नहीं आना से आकट हुई।
1: लिया लिया मैं अब दिन ही जाइबू रख गई झोला उद्योग में। रत गई झोला उद्योग,
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरम्मत करा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
3: प्रोपराइटर राम प्रसाद रत गैया, संपर्क मोबाइल नंबर 98484-22373।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
5: महिनाको महिनावारी गडबडीको समस्या,
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
5: पेट सम्बन्धी सम्पूर्ण समस्या,
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
5: ईसीजी सेवा,
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नंबर 98484-27359 र 98842-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मंदिर नजीक।
6: सबै कुरा पाउने रहेछ, लु भन् त बाउ के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोपराइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484-46673 र 98164-60204।
12: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जीव थापा सहितका पूर्व पदाधिकारीहरू पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले उनीहरूलाई पक्राउ गरेको हो। सीबीआईका एआईजी उमा चतुर्वेदीका अनुसार जग्गा किन्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो। सीबीआईले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त भएको रेड क्रस सोसाइटी उप भएको अनियमितता छानबिन प्रतिवेदनहरूको अध्ययन गर्दा 2073 साल भदौ 22 गते प्रकाशित सूचना बमोजिम रेड क्रसको गोदाम घर सञ्चालनका लागि बिचौलिया मार्फत भुक्तानी गरेको पाइएको छ। खोज खबरमा अब पालो जनावाजको। टीकापुरका ओडाहरूमा सबैभन्दा बढ़ी सेवा गराई ओडा नम्बर एकमा आउने गरेका छन्। आजको जनावाजमा हामीले केही नागरिकलाई ओडामा सेवा कस्तो पाउनुभयो भनी सोधेका छौ।
13: मेरो नाम धीरजा रावल, म टीकापुर एक ज्योतिनगर बस्छु। अनि टीकापुर एकमा अहिले धेरै राम्रो सुविधा भएको छ, धेरै लाइन लाग्नु पर्दैन, 5-6 दिनमा बन्ने काम एकै दिनमा बनिरहेछ। ओडा अध्यक्ष पनि धेरै राम्रो हुनुहुन्छ, सबैको हाम्रो समस्याहरू बुझिदिनुहुन्छ राम्रोसँग, समस्या जे भन्यो हामीले मान्नुहुन्छ। अनि अहिले राम्रै सुविधा भइरहेछ, धेरै खुसी लागेको छ। पहिलाको अवस्था भन्दा अहिलेको अवस्था धेरै राम्रो छ।
14: नमस्कार, मेरो नाम चाहिँ बिन्ता तिमल सिन्हा। अनि हाम्रो वडा कार्यालयमा चाहिँ हामीलाई सहज हुने भनेको अब जनता चेतनामूलक कार्यक्रमहरू फैलाउँदै आएको छ। अनि हामीलाई नागरिकता अनि जन्मदर्ताको लागि सुविधा पुर्याइरहेको छ। घरमा बसेको बेरोजगारीहरूलाई रोजगार गर्ने काम पनि गरिरहेको छ। अनि हाम्रो लागि किशोर किशोरीहरूको लागि पनि केही सुविधा दिइरहेको छ, हाम्रो लागि पनि बढिसकेर हुन्छ।
15: नमस्कार, मेरो नाम तुलसी तिमिल सिन्हा। अनि ओडामा हामीहरूलाई धेरै सुविधा मिलिरहेछ, विवाह दर्ता, नागरिकता अनि सुत्कारीहरूका लागि पनि धेरै सुविधा भइरहेछ। अनि अहिले जग्गा को घर को कर तीर्न का लगी भी हम ओडाम सुविधा दी रह हमें जिला में इसो ओमा जान पड़े छेन ओडा में सुविधा धेरे पाई रहे भर हमें खुशी ला रहा ओडा में।
2: मेरे नाम गंगानाथ म सूर्योदय नगर टोल को उपाध्यक्ष हम सूर्योदय नगर टोल वडा कार्यालय में आते टोल को नवीकरण करना को लगी त्या नगरपालिक में नवीकरण अवाह दर्ता जनदर्ता सब मृत्यु दर्ता सब सब जना आ त्यां राम्रो सेवा सुविधा छ त्यां वडा अध्यक्ष जी पनि राम्रो हुनुहुन्छ।
12: यसै जनावास सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। बर्खायाममा मनसुनजन्य रोगबाट बस्न गाउँटोल सरसफाईमा नागरिकको सक्रियता बढ़्यो। सुरक्षित आप्रवासन सामीले सुरक्षित वैदेशिक रोजगारीका लागि सघाउँदै। एक्लोपन आर्थिक समस्या सामाजिक लाञ्छनाले मनो सामाजिक समस्या बढ़्दै। सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने। 11 महिनादेखि अमेरिकामा रहेका सांसद देउबा पदमुक्त। 11 महिनामा 7,53,000 बढ़ी भुक्तानी। र सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: सुविधा लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: टिकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना
3: टिकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे
3: टिकापुर साना शहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली फोन नम्बर 091-560-892
4: कस्तो गनाएको इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए
5: फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
6: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
4: कता छ त त्यो
6: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
4: फोन नम्बर कति हो भाइ
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो अर्को पनि छ 98-65-69-2026
2: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी शक्ति राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97-620-20300 र 98-656-9-0026
7: झरी र बाढीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन् यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं सुत्ने बेला झुल लगाउने घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने घुँडासम्म आउने गम्बोट लगाएर जाने ढुङ्गाको पर्खाल लडेका काठ दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने मुसा छेपारो भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढी हुन्छ सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने बेलैमा होसियार भए आफू पनि बचिन्छ अरूलाई पनि बचाउन सकिन्छ
8: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 दोस्रो शनिबार
9: समुन्नत समाजका लागि समावेशी आवाज
0: सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज, मेगाहर्ज, मेगाहर्ज।
9: श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 3 गते बुधबार, तदनुसार अगस्त 19 तारिक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको परिवारजनको साथले उत्साह जगाउनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। वृष राशि। वृष राशि हुनेहरूको मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजय भइनेछ, इच्छा गर्नेहरूले हार खानेछन्। मिथुन राशि। मिथुन राशि हुनेहरूको काम बिग्रने भएले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। कर्कट राशि। कर्कट राशि हुनेहरूको अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्नो लागि परिस्थिति प्रतिकूल रहनेछ, आफ्नैले धोका दिन सक्छन्। सिंह राशि। सिंह राशि हुनेहरूको वृषले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ, तत्काल श्रम परे पनि पछि फाइदा लिन सकिनेछ, बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूको सुख समाचारले दिन उत्साहपूर्ण रहनेछ, भोलिको भरमा चिताएको काम सम्पादन हुनेछ, आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ। तुला राशि। तुला राशि हुनेहरूको बिछोडेका परिवारजनसँग भेटघाट हुनेछ, मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ, नयाँ कामको प्रस्ताव आउनेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको खर्चको जो गर्न अलि दौड़धुप गर्नु पर्ला, अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। धनुराशि। धनुराशि हुनेहरूको आमदानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ, लगानीतर्फ लागत बढ्नेछ, कामको राम्रै मूल्याङ्कन हुनेछ। मकर राशि। मकर राशि हुनेहरूको राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, सामाजिक नेतृत्व हात लागि हुनेछ, व्यापारमा राम्रै फाइदा हुनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ, टाढिएका साथीभाइ नजिकिनेछन्, मित्रता नै दिगो लाभको सम्भाग बन्न सक्छ। अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ, पहिलेका समस्या दोहोरिनाले हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5162555 मा फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै

स्वदेश गानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकाकुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 हाम्रो शिक्षा, 9 बजे थारूभाषामा समाचार, 10 बजे लोक दोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 लोक गीतहरू, 1 बजे कार्यक्रम छोटमिट, 1:40 नेपाली थारू मिक्स गीतहरू, 3:30 लोक दोहोरी गीतहरू, 4:30 थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 साझा खबर, 8:05 कार्यक्रम मधुबन, 8:45 बीबीसी नेपाली सेवा, 9:55 बजे खबर संक्षेप सँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस् आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकाकुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल दोधेरलाई धन्यवाद दिँदै म पनि विदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
5: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ।
4: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते।
5: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते।
4: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते।
5: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते।
4: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
5: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
4: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
5: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
4: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
5: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली का।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
2: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
1: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
2: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
1: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
2: 1 घर 3 बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
1: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
2: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
1: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्कार, कार्यक्रम हाम्रो शिक्षामा यहाँलाई स्वागत छ। म पूर्ण विक। यो कार्यक्रम तपाईँ हरेक साताको बुधबार सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जसँगै अनलाइनमा www.tikapurfm.org मोबाइल एप टिकापुर एफएम र हाम्रो पात्रमा पनि हेर्न र सुन्न सक्नेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ अनुश्री अवस्थी। आज हामी अनुश्रीसँग हुने बिरुवाको चिल्लो पात भने चाहिँ अनुश्री धेरै कुरामा अब्बल हुनुहुन्छ। उहाँले गीत गाउनुहुन्छ, पढाइमा राम्रो हुनुहुन्छ, सानै भए पनि धेरै कुरा उहाँलाई थाहा छ। आज हामी एउटा बालिकाको क्षमतालाई हरमास राख्दैछौ। स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: आज अनुश्रीले हामीलाई के सुनाउनुहुन्छ?

0: अनुसुरलाई गीत गाउन कसले सिकाउनुहुन्छ नि?
1: बाबाले सिकाउनुहुन्छ।
0: बाबाले? अनि अनुसुरी अहिले कतिमा हो पढ्ने?
1: युकेजीमा।
0: कुन स्कुलमा? अनुसुरी क्लासमा फर्स्ट सेकेन्ड अथवा पास मात्रै के हुनुहुन्छ तपाईँ? फर्स्ट हुनुहुन्छ हो। अनि अनुसुरीको घरमा चाहिँ को को हुनुहुन्छ नि?
1: हजुरआमा, हजुरबुवा, बाबा, अनि दाई, मम्मी, अनि दिदी, अर्को पनि दाई
0: हो। अनुसुरीलाई सबैले माया गर्नुहुन्छ। अनि अनुसुरीको स्कुलमा टिचर्सहरूले साथीहरूले कतिको माया गर्नुहुन्छ नि तपाईँलाई?
1: धेरै माया गर्नुहुन्छ
0: हो। सबैले के भन्नुहुन्छ?
1: केही भन्नुहुन्न।
0: अनुसुरी राम्रै हुनुहुन्छ।

0: पढाइमा ट्यालेन्ट हुनु छ भन्नुहुँदैन?
1: हुनुहुन्छ
0: हो। अनि अनुश्री आज यहाँ चाहिँ एफएममा आउनु भएको छ होइन, तपाईँको आवाज तपाईँको धेरैले सुन्दै हुनुहुन्छ, कस्तो लाग्दैछ अनुश्रीलाई?
1: राम्रो लाग्दैछ
0: हो। अनि आज हामीलाई रुक्मेको र सुनाउने अरू के सुनाउनुहुन्छ त्यसपछि?
1: कविता।
0: कविता अनि अरू?
1: जुम्ला फुल्छ धाना।
0: तीनवटा भयो होइन, अरू के सुनाउनुहुन्छ? के यति मात्रै हो? तेरो बाबुको पेट्रोलको भावभन्दा झिक्कै देउडा हो। अनि अनुश्रीलाई सबैभन्दा कुन गीत बढी मन पर्ने?
1: जुम्ला फुल्छ धाना वाला पनि, तेरो बाबुको पेट्रोलको भावभन्दा झिक्कै, कविता पनि
0: है। ल त्यसो भए यति बेला एउटा चाहिँ तपाईँले हाम्रो लागि के सुनाइदिनु पर्ने भयो, के सुनाउनुहुन्छ?
1: कविता।

0: अनुसूरलाई त पुरै कविता याद आएछ नि है, कसले सिकाउनु भएको?
1: बाबाले कविता लेखिदिएको।
0: बाबाले नै लेखिदिएको हो? ए पुरै कविता नै याद गर्यो हो? अनि जस्तो अनुश्रीलाई विद्यालयमा पढ्दा नि सबभन्दा बढी चाहिँ कुन विषय मनपर्छ, के गर्न मनपर्छ विद्यालयमा?
1: पढ्न मनपर्छ, लेख्न मनपर्छ
0: हो। अनि चित्र बनाउन आउँछ कि आउँदैन?
1: आउँछ।
0: बनाउनुहुन्छ? ए के को चित्र बनाउनु भएको छ अहिलेसम्म?
1: घरको गुलाबको फुल पनि बनाउँछु।
0: हो र, राम्रो आउँछ?
1: राम्रो आउँछ।
0: ए अनि अनुश्रीलाई खानेकुरामा जस्तो तपाईँले नि जङ्क फुड खानु हुँदैन, जङ्क फुड चाहिँ स्वास्थ्यका लागि हानिकारक भन्ने कवितामा सिकाउनु भएको छ नि है, अनि तपाईँलाई चाहिँ कुन खानेकुरा चाहिँ बढी मनपर्छ? यसो भए
1: घरको खाजा मनपर्छ।
0: घरको खाजा होइन, बजारको चाहिँ खानुहुन्न, जङ्क फुड चाहिँ खानुहुन्न हो?
1: हो।
0: अनि जङ्क फुड खायो भने के हुन्छ होला? किरा लाग्छ, किटाणु पस्छन् होइन। अनि साथीहरूलाई भन्नुहुन्छ कि भन्नुहुन्न, जङ्क फुड खानुहुन्न साथी भन्नुहुन्छ कि नै, सिकाउनुहुन्छ कि नै?
1: सिकाउँछु।
0: हो, सिकाउनुहुन्छ। ए अनि अनुश्रीले देउडा पनि गाउनुहुन्छ हो, जुम्ला फल्यो धान मनपर्छ?

0: Ik heb dat ik aan de beautiful My beautiful lang, tamra tarita mai rakha, my beautiful lang.
1: Aur yu git se kon shikar kare?
0: Le yu git pani mobile batare ko.
1: Oh, mobile dherai hernu cha ho? Ani anusri mobile chai herna hunna, aankha kamzor huncha bhanne thaha cha ni haina? Ho. जस्तो अनि कति वर्षको भयो अहिले कति भयो मेरो हजुरको
0: चार वर्ष भए
1: चार वर्ष भए अनि चार वर्ष हुनुभयो युकेजीमा पढ्नुहुन्छ पुरै कविता याद छ गीत याद छ यति धेरै गीत गाउनु भएको छ हैन अनि पढाइ कस्तो छ अनुश्रीको
0: राम्रो छ
1: राम्रो छ पढ्न खुब मन लाग्छ अनि अनुश्रीले बाबालाई सताउनुहुन्छ कि नै
0: सताउन्न
1: हो बाबा को माया लाग्छ
0: लाग्छ
1: अनि बाबाले कति माया गर्नुहुन्छ हजुरलाई
0: धेरै माया गर्नुहुन्छ
1: अनि बाबाले तपाईलाई बढी माया गर्नुहुन्छ कि तपाईको दादालाई बढी माया गर्नुहुन्छ कि बहिनीलाई
0: हामी दुबैलाई माया गर्नुहुन्छ
1: दुबैलाई माया गर्नुहुन्छ ए अनि आज अनुश्रीले हामीलाई धेरै गीत सुनाउनुहुन्छ हैन दुडा पनि सुनाउनुहुन्छ अरु अरु गीत पनि सुनाउनुहुन्छ है अनि अनुसार के गर्न आउँछ नि के गर्न मन पराउनुहुन्छ अरु के गर्न मन लाग्छ
0: पढ्न मन लाग्छ अ लेख्न मन लाग्छ डान्स गर्न मन लाग्छ
1: ओहो
0: अ अनि गीत गाउन मन लाग्छ
1: डान्स पनि गर्नुहुन्छ हो
0: अ
1: ए अनि कुन गीतमा राम्रो नाच्न आउँछ नि अनुसारलाई
0: तेरो भवडाकोमा
1: त्यो गीत चाहिँ बढी मन पर्छ हो अनि अनुसरले अर्को के कुनै गीत छ बाँकी छुटाउन गाउन बाँकी
2: कुनै गीत छ बाँकी हो छैन अहिले गीत त धेरै आउँछन् है गीत धेरै आउँछन् अनि अहिले अहिले भयो अब भयो कि कुनै गीत
1: अनि अनुसरलाई अब ठुलो मान्छे भयो भने नि के चाहिँ बन्ने हो त्यसो भए म यो बन्छु भन्ने के छ बाबुले के भन्नुहुन्छ
0: डाक्टर
1: भन्नुहुन्छ हो डाक्टर चाहिँ किन मन पर्छ अनुश्रीलाई
0: किनकि मैले औषधि
1: गराउनलाई
2: ओहो
0: बाबाको र मम्मीको
2: अनि अरु बिरामी भयो भने अरु बिरामीको नगर्ने
0: हजुर आमाको हजुर बुबाको
1: अनि तपाईँ डाक्टर ठुलो मान्छे भएर डाक्टर बन्ने डाक्टर भएर चाहिँ बिरामीको सेवा गर्ने घरका मान्छेको नि सेवा गर्ने हो मन पर्छ अनि त्यसो भए अनुश्रीले धेरै पढ्नु पर्ला नि त अनि डाक्टर बन्न त पढ्नु पर्छ
0: पढेपछि ठुलो मान्छे बन्छन्
1: हो घरमा पढिराख्नु भएको छ आज खुब पढ्नुहुन्छ
0: पढ्छु
1: अनि अनुश्रीलाई लास्टमा अन्त्यमा के गीत सुनाउनुहुन्छ अथवा के सुनाउनुहुन्छ आफ्नो
0: सुनाउँछु
1: हस्

0: دفتر حمراء
1: جایزه نیپالا. धन्यवाद धन्यवाद पूरै आउँदो रहेछ अनुश्रीलाई. अनि अनुश्रीको साथीहरू को को हुनुहुन्छ क्लासमा?
2: साथीको नाम थाहा छ? भन्छ त खै को को हुनुहुन्छ?
0: नैता.
2: पुरा नाम भन्छ न?
0: नैता बिका.
2: हजुर.
0: बिबिका महतारा.
2: त्यति हो.
0: लक्ष्मी लक्ष्मी चौधरी.
2: हजुर.
0: आयशा चौधरी.
2: यस. केटा साथी हुनुहुन्न?
0: हुनुहुन्छ.
2: के नाम?
0: झरेन्द्र चौधरी. अमन.
2: ल ठिक छ.
1: अनि अनुश्रीलाई विद्यालयमा अनि स्कुलमा सबभन्दा बढी माया कुन टिचरले गर्नुहुन्छ?
0: दुर्गा टिचरले, दिला टिचरले, गीता टिचरले.
1: हो, सबै टिचरले अनुश्रीलाई धेरै माया गर्नुहुन्छ.
2: हजुरले कुन टिचरलाई बढी माया गर्नुहुन्छ त सबैलाई?
1: हो. ल आज अनुश्री यहाँसम्म आइदिनु भयो, आफ्नो आवाज सुनाउनु भयो, गीत गाउनु भयो, कुराकानी भयो, धेरै धेरै धन्यवाद छ है त.

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभ गराईहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभ गराई स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आफ्नो भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजेसम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9842239।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
8: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
9: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: हिन्दू महिलाहरूको महान पर्व हरि तालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै
3: ग्रीष्मा ट्रेडर्स टिकापुरमा विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टिल, काँस, तामा, पितल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
2: ग्रीष्मा ट्रेडर्स, साथी अस्पताल नजिकै टिकापुर कैलाली, सञ्चालक कमला देवकोटा।
4: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो
5: मैले जे वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
4: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
5: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
6: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर। फोन नम्बर 98600-71024 ओ 98046-77417।
7: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध,
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
7: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
7: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
7: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
7: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
8: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
7: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
8: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
7: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
8: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
4: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
5: जहिले पनि जहाँ पनि
6: क्यास फिर्ता लिनु भए त
7: एनसेल प्याक किन्नु भए त
8: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
7: एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ टिकापुर कैलालीको अत्यन्त जरुरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुखर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614414 र 0915614415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ टिकापुर कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्ते, मेरो नाम भारत अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसैमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
4: विपद बारे चासो राखौं, चनाको बनौ।
5: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
2: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टीकापुर योगा आश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली। फोन नम्बर 091 5 60 8 92।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-2061।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4-देखि 6 गतेसम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7-देखि 9 गतेसम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10-देखि 11 गतेसम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845-0188, 9845-0156 र 9846-13434।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98144602004।
7: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो।
2: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
1: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला?
2: टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भन्दै सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: देता ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिरता ले लीते कैश फिरता ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी सम्पर्क नम्बर 98624 73483।

0: ए सन्ते कि आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै
4: ग्रीष्मा ट्रेडर्स टिकापुरमा विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टिल, काँस, तामा, पितल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
3: ग्रीष्मा ट्रेडर्स साथी अस्पताल नजिकै टिकापुर कैलाली, सञ्चालक कमला देवकोटा।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
3: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, सञ्चालक दुर्बा सुनार।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: ओहो मेयर साहब, नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौ, चनाको बनाऊ।
5: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: वडा नम्बर 5 मणिकापुर शहरी स्वास्थ्य केन्द्र भदौ 3 गते।
1: वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते।
0: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते।
1: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते।
0: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
1: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
0: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
6: होइन चाहिने जो माइलो के बरबर बरबर कराइरहेछ, के भएको छ हौ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रोला रोड, टीकापुर, कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: तपसिल
3: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
2: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
3: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
2: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
3: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
2: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015356 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेस्तरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: बुढल्ला सुन्ठो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
5: अदि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको अनि ल बाटी
5: ए ले ले ठिकै बा चल हाली भात वट खाइ औ जाइका हौ सामुएल ज्वेलर्स न गर गहना बनाइ। सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 98684140208 ओ 98486239261।
6: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
7: हो नि बिरे। मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न।
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
7: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
10: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
9: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डी फोर चिरा परेको फुत्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
10: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
9: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क नम्बर 98688008 र 98253677272

0: खिच्छि कस्तो गन्नाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
2: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै 11 महिनादेखि अमेरिकामा रहेका सुदूरपश्चिमका सांसद देउबा पदमुक्त। सुदूरपश्चिममा गत वर्ष 43,000 सवारी साधन कार्यवाहीको दायरामा कैलालीमा बन्दुक पट्किँदा एकजनाको मृत्यु। र आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना। अब मध्याह्न खबर विस्तारमा। सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री भट्टले संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लाग्नु भएको हो। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री भट्टले मंगलबार सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गर्नुभएकाले सोही अनुसार आज दिउँसो 1 बजे बैठक बस्न लागेको जानकारी दिनुभयो। उक्त बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ़नेछ। गत साउन 29 गते भट्ट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेको समर्थनमा नियुक्त हुनुभएका उहाँले विश्वासको मत लिएपछि मन्त्री परिषद विस्तार गर्ने तयारी गर्नुभएको छ। यहाँ 2 राज्यमन्त्री 7 मन्त्री सहित 10 जनाको मन्त्रीमण्डलमा हाल 3 मन्त्री र 1 राज्यमन्त्री मात्र नियुक्त हुनुभएको छ। मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानून, उद्योग, पर्यटन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनु भएको छ। प्रदेशसभामा हाल मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा 22, नेपाली कंग्रेसका 18, नेपाल कम्युनिष्ट पार्टी एमालेका 11 र राष्ट्रिय प्रजातन्त्र पार्टीका 1 जना प्रदेशसभा सदस्य हुनुहुन्छ। यस्तै कर्णाली प्रदेशसभाको बैठक पनि आज बस्दैछ। बैठकमा सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ। मुख्यमन्त्री शाहीले सदनमा सोमबार यस सम्बन्धी पत्र पठाई दर्ता गरिसक्नु भएको छ। नेकपा एमालेको समर्थनमा शाही गत साउन 12 गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो। दुई दलबीचको मन्त्रीमण्डल बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्री परिषद विस्तार हुन सकेको छैन। सदनबाट विश्वासको मत लिए पश्चात मन्त्री परिषद विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो। कुल 40 सदस्य प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 14 र एमालेका 10 प्रदेशसभा सदस्य छन्। संघीय मन्त्री परिषदको बैठक पनि आज अपरान्ह बस्ने भएको छ। आज अपरान्ह 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउबा पदमुक्त हुनुभएको छ। लगातार 10 भन्दा बढ़ी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउबाको पद रिक्त सम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारले सदर गरेसँगै उनी पदमुक्त भएका हुन्। उक्त निर्णय आगामी बैठकमा सभामुखले जानकारी गराउने तयारी छ। देउबा गत वर्ष भदौ 28 गते जेन्जी आन्दोलन लगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उपचारका लागि अमेरिकामै बसेका छन्। अमेरिका गएको 11 महिना पुगिसक्दा पनि उनी नेपाल फर्केका छैनन्। छैटौं महाधिवेशनका क्रममा लगातार 5 बैठकमा अनुपस्थित भएपछि देउबाले चैत्र 23 गते प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए र उक्त पत्र पठाएको 4 महिना बितिसक्दा पनि समय देउबा नेपाल फर्किएका छैनन्। उनको उपचारको अवस्था र नेपाल फर्किने मितिबारे नेपाली कंग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताएको छ। छैटौं अधिवेशनमा 25 बैठक बसेकामा देउबा 8 दिन मात्र उपस्थित भएका थिए। अमेरिकामा रहेको देउबाको खातामा प्रदेशसभा सचिवालयले नियमित रूपमा सेवा सुविधा बाफतको रकम भने पठाउँदै आएको छ। सचिवालयका अनुसार 11 महिनामा मात्रै देउबाले 7,53,500 रूपियाँ बुझिसकेका छन्। उनको खातामा मासिक पारिश्रमिक धारा बिजुली संचार र अतिथि सत्कार लगायतका शीर्षकमा रकम पठाइँदै आएको थियो। मध्याह खबरमा सुदूरपश्चिममा गत वर्ष 43,000 सवारी साधन कार्यवाहीको दायरामा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
0: टीकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
3: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नभादौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
2: एक घर एक बिरुवा रोपौ। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ आफ्नो ठाउँबाट सबै लागौ। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 मा सम्पर्क गरौं।
3: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टीकापुर कैलाली।
0: विश्रामपछि मध्याह्न खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी बाईको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदनी स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बाधा लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यसै गरी हावाहुरीको सम्भावना पनि रहेको छ। त्यसै गरी आज राति देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा पनि साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर 3 स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा 42 पदम विश्वकर्माको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टले बर्दगोरिया 3 विश्वकर्माको गैराती सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिनुभयो। विश्वकर्मासँगै जंगल गएका एकजनालाई नियन्त्रणमा लिएर सोधपूछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो। प्रहरी निरीक्षक विष्टका अनुसार बन्दुक कसले र किन चलाएको र विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने यकिन हुन सकेको छैन। यस्तै लम्कीचुवा नगरपालिका वडा नम्बर 5 चौरीमा 58 वर्षीय मानबहादुर विकम मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी आफ्नै घर नजिकैको नालामा मृत अवस्थामा भेटेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मध्यान्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गतेसम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गतेसम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018188, 98485015156 र 98486134634।
6: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
7: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
8: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
8: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 091-560-892।
9: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
9: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
9: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
9: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
9: विस्तारै गर्दा हुँदैन?
10: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर कैलाली।
0: विश्रामपछि मध्याह्न खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने 43,593 वटा सवारी साधनलाई कार्यवाहीको दायरामा ल्याएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कार्यवाही गर्दै ₹3,18,85,500 रूपियाँ जरिवाना वसूल गरिएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष 2082-83 प्रदेशका 9 जिल्लामा 39,212 सवारी साधन कार्यवाहीमा परेका थिए। चालू आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै 4,381 सवारी साधनलाई कार्यवाही गरिएको उहाँले जानकारी दिनुभयो। गत साउनमा मात्रै ट्राफिक कार्यवाहीबाट 37,90,500 रूपियाँ जरिवाना असुल भएको छ। साउनमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने 1,087 जनालाई कार्यवाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो। ट्राफिक नियम पालना नगर्ने र लापरवाही पूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जीप, कार, ट्रक र ट्राक्टर लगायतका सवारी साधन बढ़िरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी 13,648 मोटरसाइकल कार्यवाहीमा परेका थिए। यसै गरी 8,893 जीप, कार, 6,200
11: 85 ट्रक 3711 ट्रैक्टर 1785 बस र 4890 सवारी अन्य सवारी साधन कार्यवाहीमा परेका थिए। प्रहरी उपरीक्षक कार्कीले सुदूरपश्चिममा सवारी साधनको संख्या बढ़नु, सड़क सांग्रा हुनु तथा ट्राफिक नियम प्रतिको व्यवस्था र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढ़ेको बताउनुभयो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिममा कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै 11 महिनादेखि अमेरिका रहेका सुदूरपश्चिमका सांसद देउबा पदमुक्त। सुदूरपश्चिममा गत वर्ष 43,000 सवारी साधन कार्यवाहीको दायरामा कैलालीमा बन्दुक पट्किँदा एकजनाको मृत्यु। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना। अहिलेलाई मध्याह्न खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह्न खबरबाट म ईश्वर सामत विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
12: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
13: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
12: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै
13: ग्रीष्मा ट्रेडर्स टिकापुरमा विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टिल, काँस, तामा, पितल, ग्यास सिलिन्डर, भाँडा ऱ्याक पाइन्छ।
12: ग्रीष्मा ट्रेडर्स, साथी अस्पताल नजिकै टिकापुर कैलाली, सञ्चालक कमला देव कोटा।
14: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
15: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, एमबीबीएस, एमडी, इन्टरनल मेडिसिन, डीएम, कार्डियोलोजी।
16: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार, समय बिहान 10 बजेदेखि
15: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
14: उपचार हुने समस्याहरू
15: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
14: साथै मुटुको इको, रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 14300 र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
17: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेबी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामेर बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या।

0: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: टे शर्त लागू हुई एनसेल नेपाल के लग
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98017 10672।
5: स्वास्थ्यका लागि पानी

हजुर सङ्घ कार्यक्रम निर्धार समय डाकेर काटलाई गलप टाटा भावक एकजना बेला होगिल भाउ मारे प्रदर्शन रेडियो सुनको साथ धेरै फोन गरेर साथीलाई सबको जन धन्यवाद टेक्नु भएको साथ दिने भाइ आकाश चौधरी धेरै धन्यवाद यति अन्तिममा यही गीत छोर्ती मै आज्ञा चाहन्छु राम राम जय देव जय गुरु बाबा शुभ दिन के शुभ रहे।

0: नहीं जान के तोहर नाओ गाँव जातिक मिहिन खूब से घूमे पर
1: ए,

0: ಸಲಹುವಾ?
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
1: विपद बारे चासो राखौं, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826614300 छ र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, टिकापुर, कैलाली। फोन नम्बर 091-560-892।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: टिकापुर नगरपालिका एक नंबर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
2: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
1: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
2: ढल वा सडकमा व्यवसाय

पेन्सिल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एन्सेल एपमा क्लेम गर्नुहोस्। एन्सेल प्याक किन्नुभयो त? शर्तहरू लागू हुनेछन्। एन्सेल नेपालकै लागि।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602004।
7: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एन्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
8: टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
9: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
10: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम
11: हाम्रो टिकापुर।
8: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
12: बिहिबार दिउँसो 3 बजे सुन्न
8: सक्नुहुनेछ।

0: जिल्लाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युवी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
1: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल,
4: टिकापुर, कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 98017 10672।
8: स्वास्थ्यका लागि पानी

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 छ र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: सूचना
4: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
3: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्यश्वर अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति, स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
4: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
3: स्त्री रोग विशेषज्ञ सेवा,
4: बाल रोग विशेषज्ञ सेवा,
3: जनरल फिजिसियन सेवा,
4: जनरल सर्जरी सेवा।
3: शिविर हुने मिति यही भदौ 7 गते आइतबार।
4: स्थान: मोहनयाल मावि भजनी।
3: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: घर परिवार में सभी बिरयानी आखिर स्वस्थ रहा ना स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलाई सुकाया हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
3: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तँलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टीकापुर कैलाली।
2: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
1: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आई बुढल्ला, सुन्टो कि नै वानन्दे भोज आगिले न अब समय एक ठो घर गहना नि हो बनाइना हुने पट्टा नि पैना त।
4: अनि गहना बनाइना त हो, दुकान खोस्ती खोस्ती परेशान आटु, कहाँ बनाऊ कहाँ बनाऊ।
3: तुहार बाटास तरा तुहार रामपुरान दिदी ये नि सामुएल ज्वेलर्स मसे गहना बनाएका अन्सेकले कत्रा सुघर बनाएका अनला बाटी।
4: ए ले ले ठिके बा, चल हाली भात वट खाई आऊ, जाएका हुँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चौक टीकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।
5: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ट्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तत एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छस्?
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: पेंसिल पैक किन लीजिए। जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एनसेल ऐप में क्लेम करी।
1: कैश फिर तक ले लीजिए, कैश फिर तक ले लीजिए।
0: एनसेल पैक किन लीजिए। सर लागू हुई एनसेल नेपाल के लग।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
4: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
5: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
4: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
2: उपचार हुने समस्याहरू
4: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
2: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
0: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने

0: नरसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टेकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225। टिकापुरको विकासका लागि के गर्दैछ नगरपालिका?
1: नगर विकासका लागि नगरवासीको दायित्व के हुनुपर्छ?
2: नगर विकासमा नागरिकको सहभागिता कसरी बढाउने र नगरपालिकाको काम कारबाही र सेवा प्रभाव बारे जानकारी दिने कार्यक्रम हाम्रो टिकापुर।
0: टिकापुर नगर कार्यपालिकाको सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन कार्यक्रम हाम्रो टिकापुर हरेक साताको बिहिबार बिहान 7:30 बजे र पुनः प्रसारण
3: बिहिबार दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: देता ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहाँ फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: सूचना
5: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
6: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्यश्वर अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
5: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
6: स्त्री रोग विशेषज्ञ सेवा,
5: बाल रोग विशेषज्ञ सेवा,
6: जनरल फिजिसियन सेवा,
5: जनरल सर्जरी सेवा।
6: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
5: स्थान: मोहनलाल मावी भजनी।
6: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 मा फोन गरी मौसम

0: तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभाको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थान नहुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू प्रतिनिधिहरू राजनैतिक दलका प्रतिनिधिहरू पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टीकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
2: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
2: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
2: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
2: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
2: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टीकापुर।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 9868080008 र 9825373772।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडी विथ ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली सञ्चालक दुर्ब सुनार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरिलाई।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स पनि एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास पनि नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएमएक्स एक मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत वास्तुकलालाई स्वागत, कर्मचारीलाई मिलाएर काम गर्न कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीको सुझाव। टीकापुर नगरको कार्यवाहक नगर प्रमुख को हुने भन्ने विषयको मुद्दा फेरि लम्बियो, मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश। बाल बालिकालाई शिक्षा सँगै संस्कार सिकाउन जरूरी, सरकारवाला पक्ष सबै लाग्नु पर्ने जानकारहरूको भनाई। र सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त। अब खोज खबर विस्तारमा। बुधबारको सुनवाईमा निकास आउने अपेक्षा गरिएको टीकापुर नगरको कार्यवाहक नगर प्रमुखको हुने भन्ने विषयको मुद्दा फेरि लम्बिएको छ। मुद्दा दर्ता भएको दुई महिनापछि पहिलो पटक सुनवाई गर्दै सर्वोच्चको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। बुधबार तीन नम्बरमा सुनवाई भएको रिटमा हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको हो। 2082 फागुनमा कार्यवाहक नगर प्रमुख हुनुभएका रामबहादुर नगारजीलाई हटाएर 2083 जेठ 14 गतेको कार्यपालिका बैठकले बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख चयन गरेको थियो। तत्कालीन कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले आफूलाई नै कार्यवाहक बनाउनु पर्ने माग सहित जेठ 26 गते सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्नुभएको थियो। सर्वोच्च अदालतले बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुख बनाउने कार्यपालिकाको बैठक कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो। टीकापुर नगरपालिकामा सरगुवा भई आउनुभएकी प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोला सहितका कर्मचारीलाई स्वागत गरिएको छ। नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी बाहिरबाट सरगुवा भई टीकापुर नगरपालिकामा आउनुभएका कर्मचारीहरूलाई स्वागत गरेको हो। थप खबर सहकर्मी गीता चौधरीबाट।
1: टीकापुर नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतमा महिला आउनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयबाट सरवा भएर आउनुभएकी उपसचिव ममता बास्तोला बुधबार कार्यालयमा हाजिर हुनुभएको हो। प्रमुख प्रशासकीय अधिकृत बास्तोला सहित सरवा भई टीकापुर आउनुभएका अन्य कर्मचारीलाई टीकापुर नगरपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ। स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले स्वागत गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै नेपाल सरकार र टीकापुर नगरपालिकाको यन कानून तथा नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाका काम कार्यवाहीहरू अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: यो न्यानो स्वागतहरू मलाई मोटिभेट गर्नु भएको छ। यसको लागि यो टीकापुर नगरपालिकाको सम्पूर्ण परिवारप्रति चाहिँ धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र कार्यवाहक नगर प्रमुखज्यू र आदरणीय नगरपालिका सदस्य जीवहरूको अगाडि मैले चाहिँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा आज बहाली गर्दै गर्दा नगर कार्यपालिका र नगर सभाबाट भएका नीतिगत निर्णयहरूको चाहिँ मेरा सम्पूर्ण कर्मचारी साथीहरू मार्फत त्यसलाई चाहिँ कार्यान्वयन गर्ने र यो स्थानीय सरकारलाई सफल बनाउने सन्दर्भमा चाहिँ मेरो पूर्ण सहयोग रहनेछ भन्ने विषयमा म प्रतिबद्धता व्यक्त गर्न पनि चाहन्छु।
1: उहाँले कर्मचारीहरू राष्ट्रको सेवक भएकाले यन नियमले मिल्ने काममा सेवा गरेलाई दुःख नदिन र सौहार्दपूर्ण वातावरणमा सेवा गरेका काम गर्न माताहतका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो। सबै नागरिकको प्राथमिकता सुशासन भएकाले नगरपालिका बनाउने जिम्मा कर्मचारीको काँधमा हुने भएकाले भएका नीति नियममा रहेर काम गर्न समेत कर्मचारीहरूलाई निर्देशित गर्नुभयो।
2: सबै आम नागरिकको प्राथमिकता भनेको सुशासन, पारदर्शिता र जवाबदेता हो। यो विषयमा चाहिँ हामीमा अब कुनै किसिमको दुविधा छ भन्ने मलाई लाग्दैन। त्यही लाइनमै हामी अब तीनै तहको सरकार अगाडि बढ़िरहेको विषय पनि यहाँहरूलाई पुनः अवगत गराउन चाहन्छु। यसो भन्दै गर्दा हामीले गर्ने काम भनेको सबै काम भनेको प्रचलित ऐन कानून कार्यविधि मापदण्ड अदालतका नजिरहरू र हामीलाई प्राप्त नीतिगत निर्देशनभित्र रहेर हुनेछन्। त्यो विषयमा पनि म सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट आजैको मितिबाट त्यो विषयमा चाहिँ पूर्ण रूपमा सजग र सचेत हुन पनि म आग्रह गर्न चाहन्छु। यसमै भन्नुपर्दा हिजो यसरी भएको थियो अथवा यसरी गर्दा सहज हुन्छ भन्ने विषयमा चाहिँ यहाँहरू चाहिँ काहीँ पनि नचुक्नुहोला भन्ने विषय पनि मैले यहाँहरूलाई कर्मचारीको रूपमा सचेत र सजग गराउन चाहन्छु। किनभने त्यो भन्ने छुट हामीसँग छैन। गाउँका स्थानीय सरकारहरू, स्थानीय तहहरू भनेको हाम्रो सबैको निगरानीमा छन्। नगरपालिकालाई सफल बनाउने, यसको विकास, समृद्धि र सेवा प्रवाह गर्ने सबै यहाँहरूले हो। मैले यहाँहरूलाई नेतृत्व गर्छु, म सहजीकरण गर्छु, समन्वय गर्छु, हामी सामूहिक रूपमा पनि जिम्मेवार हुन्छौँ। हामी सबै कर्मचारीको रूपमा, व्यक्तिगत रूपमा हाम्रो कर्मचारीका आचरण अनुशासनका विषयहरू लगायत सम्पूर्ण विषयमा हामी सबै सामूहिक र व्यक्तिगत रूपमा पनि हामी जिम्मेवार हुनुपर्छ र त्यसको लागि पनि म सम्पूर्ण साथीहरूलाई पुनः स्मरण गराउन चाहन्छु।
1: प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरूलाई स्वागत गर्दै टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले टिकापुर नगरपालिका एउटा परिवार भएकाले यहाँ आइसकेपछि कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्न निर्देशन दिनुभयो।
3: हजुरहरूको कार्यकाल एकदम पूर्ण सफल, एकदम सहज कसरी बन्छ? हामी जनप्रतिनिधिको तर्फबाट, कर्मचारीजीहरूको तर्फबाट हजुरलाई पूर्ण रूपमा सहयोग रहनेछ र हजुरले पनि यहाँ सम्पूर्ण एक तल्लोको सिपरदेखि लिएर माथिको हाकिमसम्मलाई समान व्यवहार गर्नुहोला। कसैलाई काखा कसैलाई पाखा चेपेर दुई चारजनालाई मात्र अगाडि बढेर नजानुहोला। सम्पूर्णको सुख दुःखलाई हाम्रो नगरपालिका एउटा परिवार हो। जो कर्मचारीजीहरूले काम गर्छ त्यसलाई सम्मान र जो कर्मचारीजीहरूले काम गर्दैन उहाँलाई सही सुझाव दिएर अगाडि बढ्नको लागि पनि हजुर काम गर्नुहुनेछ।
1: टिकापुर नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत सहित 13 जना कर्मचारी सरुवा भएर आउनु भएको छ। यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको जिल्ला समन्वय समिति कालीकोटमा सरुवा भएको छ।
0: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो। बैठकमा सभामुख भण्डारीले विश्वासको मतको पक्षमा 31 मत र विपक्षमा 15 मत परेको जानकारी गराउनुभयो। त्यसअघि मुख्यमन्त्री भट्टले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विश्वासको मतको पक्षमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका प्रदेशसभा सदस्य तथा विपक्षमा नेपाली कंग्रेस र रापरपा प्रदेशसभा सदस्यले मतदान गर्नुभयो। कंग्रेसका 3 सदस्य बैठकमा अनुपस्थित हुनुहुन्थ्यो। नेकपा संसदीय दलका नेता भट्ट साउन 29 गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी, नेकपा कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा 6 बजे सहमति भएको छ। आज सुर्खेत वीरेन्द्रनगरमा बसेको दुवै दलबीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, भौतिक पूर्वाधार तथा शहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाले जिम्मेवारी लिने गरी सहमति भएको हो। त्यस्तै आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय एमाले सम्हाल्ने भएको नेकपा कर्णाली प्रदेशका सभादलका प्रमुख सचेतक कृष्ण बहादुर जीले जानकारी दिनुभयो। त्यसै गरी प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएको निर्णय कार्यान्वयन गर्दै बाँकी कामहरूलाई निरन्तरता दिने, आर्थिक वर्ष 2083-84 बजेट पारित गर्दा प्रदेशसभाका दलहरूबीच भएको सहमति बमोजिम कार्यान्वयन गर्ने, रु 30 लाख भन्दा माथि योजना ठेक्का प्रक्रियाका आधारमा कार्यान्वयन गरी विगतको नीतिलाई निरन्तरता दिने तथा सुशासन, पारदर्शिता र मितव्ययिता हुने गरी प्रदेश सभा सरकार सञ्चालन गर्ने सहमति भएको प्रमुख सचेतक जीसीले बताउनुभयो। खोज खबरमा बाल बालिकालाई शिक्षामय संस्कार सिकाउन जरूरी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभाको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10औं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण ब्लक टोल संयोजकहरू, प्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टिकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था कैलाली।
5: लो, यति छिटो आमा बन्न लागो त?
6: थाहा पाउँदैछु
5: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानुभएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, जानु पर्यो जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। भनिन्छ बालबालिका काँचो माटो जस्तै हुन्, बालबालिकाहरूलाई जुन रूपमा चाहे त्यसै रूपमा ढाल्न सकिन्छ। बालबालिकाहरूलाई भोलि कस्तो बनाउने भन्ने कुरा उसलाई आज दिएको शिक्षा र उसलाई सिकाएको सिकाइमा भर पर्दछ। बालबालिकाहरूमा शिक्षासँगै संस्कार र मूल्य मान्यताको ज्ञान हुन पनि उत्तिकै जरूरी छ। बालबालिकाहरूलाई संस्कारी बनाउन अभिभावक, शिक्षा, शिक्षक र सरकारवाला पक्ष सबैको भूमिका समान छ। थप खबर सहकर्मीपूर्ण विकबाट।
8: संस्कार मानिसको जीवनको एक महत्वपूर्ण पाटो हो। समाजमा साथीहरू बीच होस् या अन्य व्यक्ति बीच, बाल बालिकाहरूले देखाउने व्यवहार वा प्रवृत्ति नै उसको संस्कार हो। संस्कारको विकास बाल बालिकाको घर परिवार र समाजले गर्ने क्रियाकलापमा पनि केही हदसम्म निर्भर रहन्छ। बाल बालिकाको पहिलो पाठशाला घर हो भने पहिलो शिक्षक उसका अभिभावक हुन्। बाल बालिकाका लागि आदर्श वा प्रेरणामूर्ति उनीहरूका आमा बुवा र शिक्षकहरू हुन्। बाल बालिकाको विकासात्मक मनोविज्ञान, व्यवहार र भावना बुझेर उनीहरूको भावना, रुचि, आवश्यकताको सही तरिकाले व्यवस्थापन गर्न अभिभावकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। शिक्षाले व्यक्तिलाई शिक्षित बनाउँछ भने संस्कारले ज्ञानी बनाउँछ। संस्कारी व्यक्ति जहिले पनि जीवनमा सफल हुने भएकाले उनीहरूलाई असल कुरा सिकाउनु पर्ने अभिभावक गोपाल विक बताउनुहुन्छ।
9: पढाइले शिक्षित मात्रै बनाउँछ भने संस्कारले ज्ञानी बनाउने हो। जीवनमा काम लाग्ने भनेको सबभन्दा ठूलो कुरा संस्कार नै हो, किनभने पहिलो पाठशाला भनेको घर नै हो। बच्चाले आफ्नो बाबा आमाको व्यवहार, बोलीचाली, घरमा भएको जुन हाम्रो मातृभाषाहरू, जुन अडोस पडोसको जुन किसिमको संस्कार छ, त्यो उसको मानस पटल र उसको जीवनमा पछिसम्म त्यही नै उसको व्यवहारमा देखिन्छ। विद्यालय पठाउने कुरा एउटा रह्यो भने त्योभन्दा पनि महत्वपूर्ण कुरा, विद्यार्थी घर आउँछ, उसको जीवन कमसे कम ऊ एकदमै चेतनशील हुनसम्म उसको जीवन घरमै नै बित्ने भावनाले हामीले घरमा उसको व्यवहार, बोली चाली, उठ्ने बस्ने, कतिखेर पढ्ने, कतिखेर के गर्ने भन्ने हरेक कुरामा हामीले निगरानी गर्नुपर्छ। संसारमा सबैभन्दा ठूलो भनेको मेरो बुवा आमा हो भन्ने उसको मानसपटल हुन्छ। त्यो बाल मनोविज्ञानमा हामीले जीवनमा एकदमै सार्थक कुराहरू, ज्ञानी कुराहरू, सबैसँग मिल्ने, आफ्नो जीवनलाई कसरी सुन्दर बनाउने भन्ने कुरा खास गरी घरबाट नै उसलाई त्यो कुराको ज्ञान चाहिन्छ।
8: बालबालिकाले घरपछि अर्को व्यवहार सिक्ने स्थल भनेको विद्यालय हो। विद्यालयमा शिक्षकहरूले उनीहरूको मनोसामाजिक अवस्था बुझेर शिक्षण क्रियाकलाप सँगै सामाजिक संस्कार र मूल्य मान्यता सहितको शिक्षामा जोड दिनुपर्छ, जसले गर्दा बाल बालिकालाई संस्कार के हो, संस्कार जीवनमा किन आवश्यक छ र यसले व्यक्तिको जीवनलाई कसरी सफल बनाउँछ भन्ने कुरा बुझाउँछ। त्यसैले विद्यालय शिक्षासँगै सामाजिक संस्कार सिकाउनु पर्नेमा जोड दिनुहुन्छ त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक तथा सामाजिक शिक्षक रविन्द्र कठायत।
10: अहिलेको हाम्रो पठन पाठन खास गरी ज्ञान केन्द्रित शिक्षामा चाहिँ बढी चाहिँ जोड दिएको पाइन्छ र यसले गर्दा हाम्रो बालबालिकाको सिप सिकाई, मूल्य मान्यता सिकाई, संस्कार सिकाई र जीवनोपयोगी सिपहरूको सिकाई चाहिँ छुट गएको छ र हामीले बढी ज्ञानमै जोड दिने हुनाले हामीले यी कुराहरूमा त्यति ध्यान पुर्याउन पनि सकेका छैनौं। एउटा दुईटा विषयसँग मात्र जोडिने विषय नभएर समग्र सबै पक्षसँग जोडिने विषय भएका कारणले गर्दाखेरि सबै पक्षबाट संस्कार सहितको शिक्षामा जोड दियो भने मात्रै हाम्रा विद्यार्थी भाइ बहिनीहरूले संस्कार सहितको शिक्षा पाउने सम्भावना रहन्छ र यो संस्कार जुन छ यो व्यक्तिको प्रवृत्ति एटिच्युडसँग पनि जोडिने भएकाले यो रटाएर विद्यार्थीलाई घोटाएर हुने कुरा भएन, यो व्यवहारको कुरा रह्यो र पढाइ मात्रै नभनिकन पढाइलाई मूल्य मान्यता संस्कारसँग जोड्ने कुराहरू अभिभावकबाटै शुरू भयो भने विद्यालयसम्म पनि पुग्ने र विद्यालयमा पनि यसलाई शिक्षण प्रक्रिया हुँदै मूल्याङ्कनसँग जोड्यो भने विद्यार्थीको व्यवहार विकास गर्न सजिलो होला।
8: बाल बालिकालाई शिक्षासँगै संस्कार सिकाउन जरूरी छ। यदि बाल्यकालमा बाल बालिकालाई संस्कार सिकाइएन भने भोलि उनीहरू समाजमा घुलमिल हुन नसक्ने, व्यावहारिक बन्न नसक्ने, एक्लोपनको महसुस गर्ने र कालान्तरमा गएर विभिन्न मानसिक रोगको शिकार भई गलत बाटोसम्म रोज्न सक्ने भएका भएकाले उनीहरूलाई सानैबाट संस्कार सिकाउन आवश्यक छ भन्नुहुन्छ बाल कल्याण संघ टिकापुरका परियोजना संयोजक राधिका गिरी।
11: दैनिक जीवनमा यदि उसले व्यवहारका कुरा जानेको छैन भने उसले आफूभन्दा अग्रज कस्तो व्यवहार गर्ने, आफूभन्दा सानालाई माया गर्ने अनि एउटा कला संस्कृतिको बारेमा नै बुझेको हुँदैन। यसैको परिणाम के हुन्छ भने ऊ समाजमा घुलमिल पनि हुन सक्दैन, एकोरो हुन्छ।
8: बाल बालिकासँग उनीहरूको क्षमता अनुसारको अपेक्षा राख्नु पर्दछ। अरूसँग तुलना प्रतिस्पर्धा र पक्षपात कदापि गर्नु हुँदैन। बाल बालिकाले चार वर्षको उमेरसम्ममा आफ्नो संवेगहरू अभिव्यक्त गर्न सक्दछन् तर सो नियन्त्रण गर्न वर्षौं समय लाग्छ। सासु बोल्ने, मायालु स्वर, नामले बोलाउने, आदर शिष्ट भाषाले कुराकानी गर्नु पर्दछ। भावना व्यक्त गर्न अवसर दिनुपर्छ। मानव विकासको चरण अन्तर्गत सबैभन्दा बढ़ी पूर्व बाल्य अवस्था अर्थात दुई वर्षदेखि छ वर्षको उमेर जसलाई जीवनको आधारशिलाको उमेर पनि भनिन्छ यही उमेरमा बाल बालिकालाई संस्कार आनी बानी र संस्कृतिका कुरा सिकाउन सके प्रभावकारी हुने सुदूरपश्चिम विश्वविद्यालय टिकापुर बहुमुखी क्याम्पसका शिक्षा शास्त्रका सह प्राध्यापक डाक्टर नाथुराम चौधरी बताउनुहुन्छ।
12: मनोवैज्ञानिकहरूले जुन जीवनको अवधि छ त्यसलाई चाहिँ विकासको विभिन्न चरणहरूमा विभाजन गरेका छन् र एउटा त्यो चरणहरू मध्ये पूर्व बाल्य अवस्था जसलाई चाहिँ दुईदेखि छ वर्षको उमेरको लाई हामी पूर्व बाल्य अवस्था भन्छौ, एउटा आधारशिलाको उमेर भनेर चिनिन्छ। त्यो आधारशिलाको उमेरमा यदि हामीले संस्कृतिका कुराहरू, संस्कारका कुराहरू, भाषा, रीतिरिवाज, चालचलन, मूल्य मान्यता, आदर्शका कुराहरू चाहिँ त्यो बेला सिकाउन सक्यो भने पक्कै पनि बाल बालिकामा चाहिँ एउटा सिकाइ प्रतिको जो अवधारणा छ, उनीहरूको चाहिँ व्यवहारमा देखिने जुन परिवर्तनहरू छ त्यो चाहिँ एकदमै प्रभावकारी हुन्छ।
0: अब बाँकी खबर। बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर दुई स्थित एकप्रिय राठौर मावि पाटाभारका विद्यार्थीलाई शैक्षिक उत्तीर्ण तालिम प्रदान गरिएको छ। सामुदायिक विद्यालयका मावि तहका विद्यार्थीहरूलाई उक्त तालिम प्रदान गरिएको हो। गेरुवा गाउँपालिका वडा नम्बर दुईको कार्यालय र इलाका प्रहरी कार्यालय पाटाभारको समन्वय तथा गगन सिंह कुंवर फाउण्डेशन गेरुवाको आयोजनामा भएको तालिम सहजीकरण भिजन तालिम तथा परामर्श केन्द्र टिकापुरको प्राविधिक सहयोगमा भएको थियो। तालिममा विद्यार्थीहरूलाई मोबाइलको गलत प्रयोगबाट कसरी जोगिने, लागू औषध दुर्व्यसनबाट बस्ने उपाय, पढ्ने बानीको विकास लगायतका विषयमा भिजन तालिम तथा परामर्श केन्द्र टिकापुरका प्रमुख लोकबहादुर नेपालीले प्रशिक्षण दिनुभएको थियो। जानकी गाउँपालिकामा बाढ़ीजन्य विपद सम्बन्धी विपद स्वयंसेवकद्वारा नमूना अभ्यास गरिएको छ। गाउँपालिकाको वडा नम्बर तीन नयाँ लायकपुर स्थित जमराकुलोमा बाढ़ीजन्य विपद सम्बन्धी विपद स्वयंसेवकद्वारा नमूना अभ्यास गरिएको हो। विपद व्यवस्थापन शाखाको अगुवाईमा भएको नमूना अभ्यासमा जानकी गाउँपालिकाका जनप्रतिनिधि, नयाँ लायकपुर सामुदायिक विपद व्यवस्थापन समितिका पदाधिकारी र स्थानीयवासीहरूको सहभागिता रहेको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
13: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
14: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
13: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
15: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
16: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
15: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
16: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
17: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर 7 गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 0191-560-095 मोबाइल नम्बर 98484-27359
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब बाँकी खबर। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले विश्वासको मत पाउनु भएको छ। उहाँको पक्षमा 21 मत र विपक्षमा 13 मत परेको छ। यस्तै दुई मत तटस्थ रहेको छ। बुधबार आज बसेको प्रदेशसभा बैठकमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेका सांसदले उहाँलाई विश्वासको मत दिएका हुन्। शाहीले सोमबार विश्वासको मत पाऊ भनेर प्रदेशसभा समक्ष पत्र दर्ता गराउनु भएको थियो। बुधबार उक्त विश्वासको प्रस्तावमाथि छलफल भएको थियो। 40 सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुख सहित 10, नेपाली कम्युनिष्ट पार्टीका 14, कंग्रेसका 15, रापरबाको एकजना सांसद हुनुहुन्छ। नेपाली कंग्रेस र रापरबाले विपक्षमा मतदान गरेका थिए। साउन 12 गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले 23 दिनपछि संसदबाट विश्वासको मत लिनुभएको हो। मतदानमा 36 जना सांसद सहभागी हुनुहुन्थ्यो। सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षक शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको स्वाभाविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तह शिक्षकको मासिक पारिश्रमिक 43,669 बढ़ेर 48,058 पुगेको छ। त्यस्तै आधारभूत तहका शिक्षकहरूको मासिक पारिश्रमिक 34,730 38,203 कायम भएको छ। यसै गरी स्त्री सहकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 थप गरिएको छ। नयाँ व्यवस्था अनुसार स्त्री सहकर्ताको मासिक पारिश्रमिक 12,000 रू 17,000, विद्यालय सहयोगीको रू 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालयमा खट्ने विद्यालय कर्मचारी तथा ईसीडी सहजकर्ताले लामो समयदेखि भेट्दै आएको समस्या समाधान गर्न पहल गरिएको बताउनुभयो। उहाँहरूले रोजगारी सुरक्षा र पेशागत वृद्धि तथा समग्र वृद्धि विकासमा सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। खोज खबरमा अब पालो जनआवाजको। स्थानीय तहका वडा कार्यालयमा धेरै कामहरू हुने गरेका छन्। आजको जनआवाजमा हामीले वडा कार्यालयको सेवा कस्तो लाग्यो भनी जानकी चारका केही सेवा ग्राहीलाई सोधेका छौं।
18: कञ्चन सेवा त अभिन डाक्टर ठिकै ठाक भयो, टोली व्यवहार त ठिकै भयो, काम पर टबे आइबो नेट वेसिन त कहाँ आइबो जौन काम कहना तो कर दे सही
19: ढोरुङ कठरिया कञ्चनपुर बढ़िया है। जब आई हमरे सेवा सुविधा बढ़िया मिलत, काम धाम सब कुछ बनती जाये थे। कटरा से कटरा कहना हो ना
20: बाघुराम कठरिया बढ़िया लागत आई थी तो सब कुछ काम हुई बनती रह
21: जब आई रही तो सुविधा ठीक मिलल हो गए काम पर टॉयलेट तो ठीक ठीक सुविधा मिलल हुआ टाइम पर हुई काम सोचना अब गांव में मतलब यहाँ कोई सूचना है तो गांव में बरघर बाटे वहाँ उनके से जाए सूचना तो पैठी गांव में अपन खबर के अब जो कर ले रहे बता अब ना कर ले ना
22: नाम तेज राम कठरिया ऐसे ठीक है ठीक है अप्रैल पहले बारी से सुविधा समय में कर्मचारी भेटी बाटे समय समय में सलाह सुझाव देती आटे समय में काम देती आटे टाइम में आगे टाइम में सेवा कराई ग्रहण सेवा देती बाटे संतुष्ट आटे।
0: अब बाँकी खबर। गत साउन महिनामा मात्रै 57,000 मेट्रिक टन बढ़ी एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार पछिल्लो 5 महिना मध्ये साउनमा सबैभन्दा बढ़ी ग्यास आयात भएको हो। निगमका अनुसार गत साउनमा 27,316 मेट्रिक टन ग्यास आयात भएको छ। गत असारमा 44,544, जेठमा 32,842, वैशाखमा 32,056 र चैतमा 38,799 मेट्रिक टन ग्यास आयात भएको निगमका निर्देशक विनित मणि उपाध्यायले जानकारी दिनुभयो। साउनमा मात्रै देशभर 40,36,364 थान सिलिण्डर बिक्री वितरण भएको निगमले जनाएको छ। असार महिनाका तुलनामा गत साउनमा करिब 9 लाख सिलिण्डर ग्यास बढ़ी बिक्री भएको उहाँले जानकारी दिनुभयो। एलपी ग्यासको आयात र बिक्री वितरण आगामी दिनमा पनि निरन्तर हुँदै जाने उल्लेख गर्दै निर्देशक उपाध्यायले आवश्यकता अनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गर्नुभयो। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बासवोलालाई स्वागत, कर्मचारीलाई मिलाएर काम गर्न कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीको सुझाव। टीकापुर नगरको कार्यवाहक नगर प्रमुखको हुने भन्ने विषयको मुद्दा फेरि लम्बियो, मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश। बाल बालिकालाई शिक्षासँगै संस्कार सिकाउन जरूरी, सरकारवाला पक्ष सबै लाग्नुपर्ने जानकारहरूको भनाई। र सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावत विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरूरी सूचना।
2: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति, स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। वडा नम्बर 2 विजयनगर शहरी स्वास्थ्य केन्द्र भदौ 4 गते।
1: वडा नम्बर 3 रामपुर शहरी स्वास्थ्य केन्द्र भदौ 5 गते।
2: वडा नम्बर 1 गणेशपुर खोप क्लिनिक भवन भदौ 6 गते।
1: वडा नम्बर 1 एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
2: वडा नम्बर 1 ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
1: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
2: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
1: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
2: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
3: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
0: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति, स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
3: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
0: स्त्री रोग विशेषज्ञ सेवा,
3: बाल रोग विशेषज्ञ सेवा,
0: जनरल फिजिसियन सेवा,
3: जनरल सर्जरी सेवा।
0: शिविर हुने मिति यही भदौ 7 गते आइतबार।
3: स्थान मोहनयाल मावि भजनी।
0: समय बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
23: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
2: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वासमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
2: साथै मुटुको इको, रगत जाँच र ईसीजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: एक्ट लिटे शर्त लागू हुई एनसेल नेपाल के लग
1: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
2: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
1: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
2: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
1: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
4: हामी कहाँ सियाट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97-035 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार। टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98-485-0188, 98-485-0156 र 98-486-13-434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता, संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामिछानेको निर्देशन, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढ़्यो, मासिक 5,000 थपिने।
1: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 दरले वृद्धि गर्ने।
0: बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश, आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको स्पष्टोक्ति, सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी।
2: अकल्पनीय जन सुनामी आउनेछ, निश्चित आउनेछ, किनभने इतिहासले भन्छ संकटको गर्वबाट समाधान जन्मिन्छ।
0: साउनमा रोजगारीका लागि विदेशिनीको लर्को बढ़्यो, राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश, पहाड़मा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना।
3: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोसी कर्णाली र सुदूर प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ।
0: र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने, विजेताले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गर्ने सकारात्मक कदम हो। मासिक 5,000 वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढ़ाउने अपेक्षा गर्न सकिन्छ। तर घोषणा मात्रै पर्याप्त हुँदैन, निर्णयको प्रभावकारी कार्यान्वयन र समयमै पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो। शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेशागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले लामो समय विचाराधीन राखेको प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-7-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
1: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
5: बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने र करिब 2,73 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै भोलि र पर्सी भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नपोख्न निर्देशन दिनुभएको छ। संसदमा सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या समेकित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन दिनुभएको हो। सभापति लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा चलेको छलफलमा यस्तो निर्णय दिनुभएको हो।
6: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा छिप्न नसक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो, तर समग्रमा त्यस्तो होइन। त्यस कारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन, तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छ, त्यस्तो केही छैन। हामी बिचको कुनै त्यसको राजनीतिक अर्थ भन्ने नै
5: छलफलका क्रममा सांसदहरूले विशेष गरी गृह, शिक्षा, कृषि, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका काम कार्यवाहीबारे प्रश्न उठाएका थिए। गृहमन्त्री सुधन गुरूङको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि थियो। जेनजी शहीदकी आमा रचना खतिवडाले आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमाथि कार्यवाही नभएकोमा दुखेसो पुग्नु भएको थियो।

0: मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल नेकपा एमाले सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले रासोपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्काल सभापतिको हैसियतले अघि बढ़न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बालेन शाहको कार्यशैली सरकारका मन्त्रीहरूमा सुधार नआए भन्दै पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनी दिएको हो। उहाँले राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट 7 साल 47 र 62-63 सालको भन्दा विशाल जनआन्दोलनको तयारी थाल्ने दावी गर्नुभयो।
1: राष्ट्रपतिका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। सम्माननीय सभामुख महोदय, अन्तिम विकल्प बाँकी छ। अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनस्थापना गर्न छिट्टै चारै दिशाबाट 7 साल 47 साल 62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ। किनभने इतिहासले भन्छ, संकटको गर्वबाट समाधान जन्मिन्छ।
0: बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले, नेकपा र राप्रपाको समर्थनमा तीनै दलका संसदीय दलका नेताहरूको हस्ताक्षर सहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य भारती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 को 2 बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङदेलले पार्टी तत्काल सरकारमा सहभागी हुने कुनै निर्णय नगरेको सांसदहरूको हस्ताक्षर मान्ने नहुने बताउनु भएको हो। आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भए थिए। यसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्चुट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छ। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाड़ी भूभागका केही स्थानमा आज मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन

0: र चट्याङ सहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसमविद विनु महर्जनले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने मौसमविद विनु महर्जनले सीआईएनलाई जानकारी दिनुभयो।
1: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोसी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ। यति रातिको घटना चाहिँ देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्छ। देशका तराई भूभागमा आंशिक बादल लाग्छ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ र सत्याङ्कसम्म वर्षा हिंसाको सम्भावना छ।
0: नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका सातवटै प्रदेश र पन्ध्रवटा जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्वार्थ समितिको भदौ 1 गते बसेको 356 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्तबुझ्द जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि रमण खनालले संस्थाको व्यतिथि अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने म्याण्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा सहितको पूर्व पदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। साझा खबरमा अब खेल खबर। बागमती अटो जिमखाना प्रेक्सको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वा भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनशीपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट कुल 75,000 रूपियाँ नगद पुरस्कारसँगै एफआईए र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ।
2: नेपालीको खेतबाट हराउँदै रैथाने बाली भान्साबाट फर्काउने प्रयास।
3: पहिला त्यो पनि हराएर गयो। सिउडी धानको उति प्रचलन छैन। यो बजारको किन्न लागे जम्मै बजारको त्यसमा स्वाद पनि केही हुँदैन, केही पौष्टिक तत्व पनि हुँदैन।
2: हराउँदै गरेको बझाङको मौलिक स्वाद जोगाउने प्रयास। रिपोर्ट: अस्वस्थ मासु खाँदा रोगको जोखिम बच्ने उपाय के होला लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 091551414 र 091551414 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली।
5: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएमद्वारा जारी सन्देश।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ। शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो। कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो। बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए। यी बाली पेट भर्ने अन्न मात्रै थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोड़िएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ़दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छनृ।
9: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
10: पहिला त हामी जौ लगाउँथ्यौं, वा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्स्या लगाउँथ्यौं। अहिले चाहिँ मार्स्या भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
9: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
11: आजभोलिको गाउँ भन्दा त्यो झालो गाउँ एकदम फारू हुने, पोथी पनि हुने, सबैलाई पोथी हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
9: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न, गेडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी:
12: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्व बुझाउने, अनि तिनलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
9: कतिपय स्थानीय तहले रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी:
13: उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिड बिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज ढुवानीमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ।
9: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भरता बढ्नु रैथाने बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी:
14: उपाध्यक्ष कुशली कार्यक्रम मार्फत पनि हामीले बटमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिरहेका छौं।
9: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तड आवाज, बझाङ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने,
15: ताजा स्वास्थ्य छ कि छैन भनेर कसले भन्दै नै हो त? पशु स्वास्थ्य थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? मासुको आफ्नो प्राकृतिक रंग हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया।
2: मासुबारे समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञसँगको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
17: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
16: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
17: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौं।
15: सामान्यतया मासुमा मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्न बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौँ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्योमा पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दै नै हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? र त्यतिले मात्रै पुग्दैन, स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ। तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् र त्यो त्यसकारण पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो र वध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
18: त्यो एउटा प्राविधिक कुरा भयो। तर अहिले हाम्रो गाउँघरतिर अथवा शहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि। त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
15: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ र हामी चाहन्छौँ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ, ल यो फ्रेस हो भन्ने, यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराई नजर दृष्टिकोण सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यही नै हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनु पर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ के चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो है भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
18: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो,
15: हुन पनि सक्छ नहुन पनि सक्छ, दुइटै कुरा छ।
18: किन त्यसमा चाहिँ
15: अब रंग त हामी हेर्दा राम्रै देखेका छौं, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि, त्यसकारण स्वस्थ हुन पनि सक्छ नहुन पनि सक्छ।
18: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन।
15: मैले अघि नै भने फेरि अघिकै प्रश्नसँग जोडिन्छ, पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन, कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैमा? मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै देख्नुहुन्छ,
18: ताजा हुनु र सुरक्षित हुनु फरक
15: कुरा हो।
18: तेस्रो प्रश्न, फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो?
15: फ्रोजन स्वस्थ मासु, फ्रोजन मासु स्वस्थ हुनु पर्यो, मैले अघि भनेकै कुरा फेरि जोडिन्छ, जाँचिएको पशुबाट जाँचिएको मासु फ्रोजन मासु हेल्दी मासु।
18: चौथो प्रश्न, पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ?
15: सामान्यतया हुन्छ, कहिले काहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिले काहीँ त्यो रोगयुक्त हुन सक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको
18: हो। पाँचौं प्रश्न, मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ?
15: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ।
18: छैटौं प्रश्न, महँगो मासु भन्नेको नै गुणस्तरीय मासु हो?
15: कदापि होइन, महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन।
18: सातौं प्रश्न, मासुमा गन्ध छैन भने खाना सुरक्षित छ?
15: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
18: गन्हाएको छैन भने
15: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन।
18: आठौं प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ?
15: एउटा मापदण्ड पूरा गर्यो, त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पूरा गर्नुपर्ने हुन्छ, एउटा मापदण्ड एउटा एक लेभलको पास भएको मात्रै मान्नुपर्छ त्यसलाई।
18: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायीसँग मात्रै सम्बन्धित छ?
15: होइन, यो सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
18: दशौं प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
15: मासु त्यसैले हामी भन्छौ, मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
18: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढ़ेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाई छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशीको लर्को बढ़ेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारी कार्यवाहीको सिफारिश गरिएको छ। पहाड़मा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 4 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलालीको अत्यन्त जरूरी सूचना। व्यावसायिक रूपमा केरा खेती गर्न चाहने कृषकहरूलाई लागत साझेदारी सहयोग कार्यक्रम रहेकाले आयोजनासँग साझेदारी गर्नको लागि रितपूर्वक भरिएको माग आवेदन प्रस्ताव आयोजनाको कार्यालय टिकापुर वा सम्पर्क कार्यालय सुक्खर कैलालीमा भदौ 5 गते भित्र आवश्यक कागजात सहित पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारी चाहिएमा आयोजनाको फेसबुक पेज रानी जमरा कुलरिया वा वेबसाइट वा सम्पर्क नम्बर 0915614414 र 0915614415 वा कार्यालयमै सम्पर्क गर्न हुन अनुरोध छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टिकापुर कैलाली।

0: सूचना सूचना सूचना
1: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
0: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढी कैलालीको आयोजना र सौभाग्य अस्पताल एन्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
1: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
0: स्त्री रोग विशेषज्ञ सेवा,
1: बाल रोग विशेषज्ञ सेवा,
0: जनरल फिजिसियन सेवा,
1: जनरल सर्जरी सेवा।
0: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
1: स्थान: मोहनयाल मावि भजनी।
0: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
4: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। सञ्चालक दुर्बा सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका दिवस 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सडकमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सडक छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: एनसेल पैक किन लीते जहिया फेन जहां फेन।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन यही भदौ 6 गते शनिबार समय बिहान 10 बजे देखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14300 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।
4: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता औचित्यबारे विज्ञहरूको मिश्रित प्रतिक्रिया।
5: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो।
6: प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन।
4: एमाले संसदीय दलका नेताको अभिव्यक्ति प्रति एमाले भित्रै तरंग। उपमहासचिव महासेठ भन्छन्
5: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच छुटै होइन।
4: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली सेनाले 1-5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
7: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका 2 हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान शुरू गर्ने भएको छ। ती 2 घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजवको हत्या तथा त्यसको 1 वर्षपछि 15 आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द जबलाई उनको परिवारका सदस्यहरूको गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन् गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरूमध्ये 1-5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजवले गोलीले छियाछिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धार कर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत ICCका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ EUका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ़ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले ICCलाई समर्थन गरेका छन्। 120 भन्दा बढ़ी देशको समर्थन प्राप्त ICCलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको छ। ICCले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये एक बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिशनर विस्फोट भएर आगलागी शुरू भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझापखमा पुनः स्वागत छ। चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनौ एक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिदिई आएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्। यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
8: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर अप्ठ्यारो के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएपछि त्यसले वास्तवमा सही नतिजा दिँदैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
4: तर अर्का पूर्व सचिव विद्याधर मलिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
9: यसले चाहिँ फर्मलाइज गर्नको लागि औचित्य भन्ने कार्यमा कति कुराहरू छ त भन्दाखेरि, एउटा कार्य सम्पादनको करार पनि छ मन्त्रीहरू प्रधानमन्त्रीको बीचमा भन्ने देखाउनु त भयो, तर जो जो प्रति एकाउन्टेबल हुनुपर्ने हो त्यसै पनि हुनुपर्ने हो कि, त्यो करार चाहिँदै चाहिने क्याबिनेट सिस्टममा मन्त्रीहरू ठुलो हार्टेडली प्राइम मिनिस्टरप्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ, र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्काप्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको, त्यसबाट आर्जन गर्ने हो। त्यो देखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
4: पूर्व सचिव मैनाली चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड़ दिन्छन्। उनी भन्छन्,
8: अब्जेक्टिभ इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन सम्झौता गर्यौँ भनेदेखि त पर्फर्मेन्समा आधारित, आजभोलि त धेरै जसो देख्छ र पर्फर्मेन्स पिए भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ। त्यसो भएको हुनाले यी चिजहरू वैज्ञानिक हुन्, तर हामीले के भने वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौँ। त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छे चाहियो।
4: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनुपर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना, अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने,
10: कतिपय भू राजनीतिका शोधकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत 3A आर्मी, अल्गोरिदम र अमेरिका हो।
4: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महासेठसँग प्रतिक्रिया मागेका छौं।
11: हुन त मैले सुने छैन, तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ, उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर। त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
12: जस्तो अब हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी, अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ जुन पहिलेको जस्तै
11: होइन। सुन्नुहोस् मैले बुझेँ त्यो कुरो, रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै हुँदैन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु, रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिरिटलाई बुझ्न सक्नु भएको छैन। जब जसले जुन एउटा कार्यदिशा देखाएको छ, त्यो कार्यदिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ, तर उहाँ आज जे बोल्नुभयो त्यो व्यक्तिगत कुरा हो, यो पार्टीको कुरा होइन।
12: संसद दलको नेता पनि उनी पार्टीको सरसल्लाह नगरेरै त्यसरी त्यत्रो आक्रामक अभिव्यक्ति दिए होला नि त।
11: मैले अझै पनि भन्दैछु, रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
12: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेका त होइन वा?
11: मलाई लाग्दैन, पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हाकेर ल्याएको व्यक्ति हुनुहुन्छ, जब जब उहाँले बुझ्नु भएको छ, जब जबको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान छँदै थियो र छँदैछ। त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन। उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ, म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
12: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए, त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अङ्गसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भने कसरी भन्ने?
11: हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सूचित गर्ने काम भयो नेकपा एमालेबाट, त्यो सही थियो र आज पनि त सही छ। हामीले पराजयलाई स्वीकार गरेका छौँ। भित्र के भएको हो, भएको होइन कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो, होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन, यसमा पनि संसदीय दलको नेता।
12: तर तपाईँको पार्टी अध्यक्षले पनि त यो जेएनजी आन्दोलनलाई लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिकामा बारम्बार प्रश्न उठाइरहन्छु।
11: जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो। त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छु, भविष्यमा पनि भन्छु।
12: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर पनि तपाईँकै पार्टी अध्यक्षले प्रश्न उठाएको त हो नि, त्यसकारण त कसरी पार्टीको विपरीत भएर?
11: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन।
12: सार्वजनिकमै भनेर सुन्नु भएको छैन।
11: म भन्दैछु, अब उहाँले बाहिर के भन्नुभयो त्यो मैले सुनेको छैन, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंह दरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खाडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन। कमी कमजोरी भएको हो।
12: अब रामबहादुर थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो? सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका भने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने?
11: सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा संसदीय दलको नेताको हैसियतमा रामबहादुरजीको यो गल्ती हो।
4: नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ साथी शरद केसीसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, प्रदेशमा नयाँ सत्ता समीकरणपछि सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज उपस्थित 46 सांसद मध्ये 31 जनाले मुख्यमन्त्री खगराज भट्टको पक्षमा र 15 जनाले विपक्षमा मतदान गरे। नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमाले बीच सत्ता साझेदारीको सहमतिपछि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका थिए। अर्कोतर्फ कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीलाई प्रदेशसभा बैठकमा उपस्थित 36 जना सांसद मध्ये 21 जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा 13 मत परेको छ। विश्वासको मत लिए पनि मुख्यमन्त्री भएको 23 दिन भइसक्दा पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्। हालसम्म सरकारमा उनी मात्रै छन्। तर आजै नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री सहित 4 र नेकपा एमाले 3 मन्त्रालय लिने सहमति भएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले गाजामा एक 5 बालिकाको हत्या भएको घटनाको फौजदारी अनुसन्धान गर्न निर्देशन दिएको छ। हिन्द रजब नाम कि ती बालिकाको हत्याको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। सन् 2024 जनवरीमा गाजा सिटीमा उनी सहित उनका परिवारका 7 सदस्यहरू गाड़ीमा यात्रा गरिरहँदा इजरायली हमलामा उनीहरू परेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
7: इजरायली डिफेन्स फोर्सेसले एउटा विज्ञप्तिमा उसकै शब्दमा निष्कर्षहरूको समीक्षा गरेपछि र प्यालेस्टाइन रेड क्रेसेन्टको एम्बुलेन्सको आवागमन समन्वयमा भएको भनिएको कमजोरीका कारण उक्त घटनाबारे सैन्य प्रहरीको फौजदारी अनुसन्धान विभाग मार्फत फौजदारी अनुसन्धान शुरू गर्ने निर्णय गरिएको उल्लेख छ। आईडीएफले हिन्द र उनको परिवार सवार गाड़ीमाथि गोली चलाएको पहिलो पटक स्वीकार गरेको हो। यसअघि आईडीएफले उक्त घटना भएको समयमा त्यो क्षेत्रमा इजरायली फौज नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको थियो। गाजा युद्धमा बमबारी भइरहँदा त्यहाँबाट भाग्ने प्रयासमा हिन्द रजब र उनको परिवार कारमा यात्रा गरिरहँदा इजरायली हमलामा परेका थिए। परिवारका थुप्रै सदस्यहरू मारिए पनि हिन्दले प्यालेस्टिनी रेड क्रेसेन्ट सोसाइटीका सहायता कर्मीलाई जवाफ फर्काउन सकेकी थिइन्। उक्त फोन सम्पर्क घण्टौंसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो। उनीसम्म पुग्न प्रयास गरिरहेको एम्बुलेन्समाथि पनि गोलाबारी गरियो।
4: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेस्तरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढिन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: जिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली, संचालक ध्रुव सुनार।
6: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभाको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थान नहुने भएकाले सम्पूर्ण ब्लक, टोल संयोजकहरू, प्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, पत्रकार तथा सरोकारवाला सबैलाई पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र नपुगेको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 भदौ 6 गते शनिबार, समय बिहान 11 बजे, स्थान टिकापुर योग आश्रम हल, ब्लक नम्बर 18। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, कैलाली।

0: हिँड्दा हिँड्दै ठेस लाग्छ कहिले, खाँदै गरेको गाँस अल्झिन्छ कहिले, फुलले पनि काँडाले जस्तै घोचिदिन्छ अनि जुनले फुलिदिन्छ कहिले। जीवन यात्राको हरेक कठिन बाटो पार गर्न कहाँ सजिलो छ र, तर ओठमा उदारो हाँसो देखाएर भए पनि खुसी भएको अभिनय गर्नु नै जीवन रहेछ।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: लेलीते
1: एंसल पैक किनलीते
2: जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% सम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक लेलीते कैश फिर तक लेलीते
2: एंसल पैक किनलीते शर्त लागू हुई एंसल नेपाल के लग
3: ओहो मेयर साहब नमस्कार है
4: नमस्कार अध्यक्ष ज्यू के छ त तपाईको गाउँपालिका तिरको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादु गर्नुभयो
4: अब के जादु भन्नु हो अध्यक्ष ज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
3: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त
4: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
3: ओहो बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाको बनाऊ
6: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
4: लो, इति छिटो आमा बन्न लागेको त
5: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जानु पर्यो जस्तै लाग्छ।
4: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहित

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
4: न्यू आसाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टीकापुर कैलाली, संचालक दुर्बा सुनार।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका देव 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुबत मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: सूचना सूचना सूचना।
1: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
2: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति, स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
1: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
2: स्त्री रोग विशेषज्ञ सेवा,
1: बाल रोग विशेषज्ञ सेवा,
2: जनरल फिजिसियन सेवा,
1: जनरल सर्जरी सेवा।
2: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
1: स्थान: मोहनलाल मावि भजनी।
2: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, भजनी कैलाली।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म

0: किलिटे शर्त लागू हुई एनसेल नेपाल के लग
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: 10% समय कैश से फिरता
1: सही पानी जहाँ पानी
2: कैश फिरता लिनु भाईता
3: एनसेल पैक किन्नु भएता
4: जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
3: एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ
6: यो ओसीएमसी भनेको के आयो फेरि
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
6: ओसीएमसीले के सहयोग गर्छ त
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

उनके पिताजी का चरण में गए तुष्टालाई विनती करता है, मोहम्मद ना मेरो छोरो धेरै विद्वान बुद्धिमान छ, जालावा न जलाए तर पनि ठिकै छ, म भनिदिन्छु भनेर आज्ञा गर्दिनु भयो र मेरो बाबु राजन स्वर्गमा मरे पछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वर्ण भएर बस्ने, त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने, राजा इन्द्रको पण्डित बन्ने, पुरोहित बन्ने, यो त भाग्य होइन र यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो, हो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा भयो, तर बुबाले भनेपछि मैले जानै पर्यो पर्न त। वचनको मूर्ति, पिताको मूर्ति, आधारको मूर्ति, वचन ध्यानको मूर्ति, गुरुको मूर्ति, स्नेहको मूर्ति, आमाको मूर्ति, दयाको मूर्ति, दिदी बहिनीको मूर्ति, मैले जानै पर्यो, जान चाहिँ जान्छु तर होला राम्रो होला नहोला भनिकन अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज भगवान परमात्माको भक्त महाराज इन्द्रको चरणमा पासमा पुग्नुभयो, महाराज इन्द्र अब तपाईँको पण्डित पदमा म आएँ, मलाई हजुरले जब नियुक्ति गराउनुभयो वर्ण गर्नुभयो, अब तपाईँको पदमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कनशरी बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो जसको नाम हो नारायण कवच। त्यो नारायण कवच लगाउँदाखेरिमा बिहानै के गर्नु कसरी लगाउनु अब यसको बारेमा यहाँ पाउँछु राजो भाच या गुप्त सहस्राक्षस महान रिपु सैनिकान क्रीडान्य बबुज श्रियम राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक उठ्नु। विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र, इन्द्र महाराज तिमी रक्षित हो, दैत्य सेनालाई तिमीले जित र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको। विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बक्सन्छ पहिला हात पाऊ शुद्ध गर उदो उत्तरपट्टि फर्क अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर ओम नमो भगवती वासु ओम नमो नमो नारायणाय अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय तर्जनीभ्याम नमो नमो नमो नारायणाय मध्यभाव्याम नमो नमो नारायणाय अनामिकाभ्याम नमो नमो नारायणाय जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय प्रायपट भनेर ओम नमो भगवते वासुदेवाय हृदय नमो नमो भगवती वासुदेवाय शिरसे स्व नमो भगवती वासुदेवाय कवचाय ओम नमो भगवती वासुदेवाय नेत्रत्रया बहुषट ओम नमो भगवते वासुदेवाय अस्त्राय फट यसरी शरीरलाई बान्नु है त बिहानी जुरुक उठेर शत्रु लाग्दैनन् लागे पनि लाग्दैन बाटो अन्त यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउने अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु के भनेदेखि ईश्वरको ध्यान गर्नु गरुडमा चढ़ी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षतले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु जलेश्वमा रक्षतुमस्य मूर्ति यादुर गणे वरुणस्य पासाद स्थलेश्व माया बटुमा मनोव्यात त्रिविक्रमे खे बतु विश्वरूप जलमा मलाई भगवान माछाले रक्षा गरिदिनु फलमा वामनले त्रिविक्रमले आकाशमा नृसिंहले संकटमा बराले मार्गमा परशुरामले गिरीमा रामचन्द्रले प्रवासमा नारायणले जागरण आदि प्रयोगादमा नरले गर्वमा दत्तात्रले योगमा कपिलले कर्म बन्धन सनत कुमारले मदनात्मा हय श्रेष्ठले मार्गमा दीपमाले कुर्म निरयात्मा धन्वन्तरले कुभोजनमा ऋषभदेवले द्वन्द्वमा यज्ञले जनपवादमा बलभद्रले कलात्मा शेषले सर्पनागमा सर्पले अनि व्यासले अज्ञानमा बुद्धले पाखण्डमा कल्कीले कली कला मलात्मा केशवले गदाया प्राप्तमा गोविन्दले शारदीयामा विष्णुले मध्याह दिनमा मधुले अपराह दिनमा माधवले सायममा ऋषिकेशले प्रदोषमा पद्मनाभले अर्धरात्रमा ईश्वरात्रमा जनार्दन उषाकालमा दामोदरले अनुसन्धामा विश्वेश्वरले प्रभातमा हे चक्र हे रिपु सैन्य दण्ड दग्धी भन्दै यस्ता प्रकारबाट यक्ष भूत पिचास राक्षस चूर्णहरूले पनि छुन नसकुन् शत्रुले पनि अभेद कवच मैले लगाए शंख ब्रह्मा जब सशंख आदि गरेका देवताको ध्यान गर्नु मनन गर्नु कीर्तन गर्नु प्रार्थना गर्नु आत्माको शान्ति गरिसकेपछि शत्रुले छुन सक्दैन यिनै हो नारायण कवच। अनि शरीरमा कुनै प्रकारले वज्रबाण र शत्रुको दमन हुन सक्दैन भनिकन राजा परीक्षित आज्ञा गरी बक्सन्छ हरे हरि शरणम् हरि शरणम् ओम हरे शरणम्।

महाराज परीक्षित, सुखदेव स्वामी ले स्थाप प्रकार ले नारायण कवच को प्रकरण आत्मा शांति को अनुभूति को उपाख्यान प्रमाण कराउँदे हुनुहुन्छ भन्ने सम्मान को कथा है सद्यबाट। अनि संपूर्ण मामली जी गएर विन्ती गरेछन् मेरो भान्जा दुख पाए पछि कि आमा कि मामा हो कि होइन जानेर त नि त्यसै कारणले अब त्यसो भनेदेखि अब हामीलाई दुख पर्यो तपाईले हामीलाई सेवा दिनु पर्यो मेरो भान्जा भनेर विन्ती गर्दाखेरि भान्जा के भन्छन् भनेदेखि के दिने मामा भन्दा दैत्यका पक्षमा लागेर देवताको सर्वनाशपट्टि लाग्नुस् भन्दा हेर्नुहोस् जसको नुन पानी खायो त्यसको गुणगान गाउनै पर्यो भन्दा होइन होइन मनै परेन भने कुनै हालतमा पनि कुनै कुरा मिल्नै सक्दैन मन पर्यो भनेदेखि जब गोप्य तरिकाले आफ्नो काम सफल पार्न किन मिल्दैन दिनु हुँदैन भने होइन गोप्य तरिकाले भनेपछि ल ठिकै छ भनेर मामाहरूलाई गोप्य तरिकाले हवन गर्न लाग्नुभयो हवन गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा प्रजापति स्वा इन्द्राय स्वा वरुणाय स्वा कुबेराय स्वा नमोची बिस्तारे स्वा बेसरी शम्भरासुर बिस्तारे स्वा बेसरी गर्दै जाँदा देवता जति चाहिँ दोब्लो दानम जति मोटो अब के भो हो यो काम भन्दा गुरुको गल्ती भएछ यो कुरो पत्ता लगाइसकेपछि अब सिद्ध्याइदिन्छु भनिकन जब महाराज इन्द्रले वज्र प्रहार गरे गुरुको श्री काटे तर चट्टै श्री काटे चट्टै काट्दा जब च्याप्प जोडियो फेरि आने फेरि जोडियो फेरि आने फेरि जोडियो विश्वकर्माबाट बनाइएको वज्रको प्रभावबाट समुद्रको फिजमा लटपट्याएर हानेको वज्रको प्रभावबाट श्री च्वाट गिडियो श्री च्वाट गिडिसकेपछि अनि त्यसदेखि पछाडिबाट आखिरीको बीचमा श्री च्वाट गिडिसकेपछि हाकार हुकार र चितकार जनजीवन अस्त व्यस्त अनि त्यसपछिबाट महाराज जब तोष्टाले आफ्नो छोरो मार्यो रे भन्ने थाहा पाउनुभयो तोष्टा ऋषिको जम्मा छोरा जब त्रिशिरको तीनटा चरा भएर शिर उडेर गयो अनि त्यसपछि तोष्टाले थाहा पाउनुभयो जसले मेरो छोरोलाई मार्यो पण्डित बनाउन लागेको यज्ञ गराउन लागेको वर्ण गराउन लागेको सम्मान गराउन लागेको आज मेरो छोराको मृत्यु गर्छ भनेदेखि परकेश राणाको तँलाई तराई सिद्ध्याउने प्रकारको अब छोरो मैले पनि पाम हेरे जब तोष्टा ऋषिले भन्नुभयो हेरे विश्वकर्मा त ब्राह्मण भएर ब्राह्मणको हत्या ब्राह्मणले गर्ने त्यसै कारणले आजबाट तेरो हत्या पनि गराउँछु र आखिरका बीचमा त आजबाट पतित भइस भन्ने श्राप दिनुभयो र तिनैका कुल पतित हुन गएपछि र तैले शिल्पी काम गरिस् ब्राह्मण भएर बाण बनाउने काम गरिस् भनेर जब तोष्टालाई पनि यता विश्वकर्मालाई श्राप परिरह्यो अनि विश्वकर्माजी पनि श्रापको भागी भन्नुभयो तोष्टा नाम गरेको ऋषिले आफ्नो छोरो जन्माउनका निमित्त मेरो पुत्रलाई मार्ने इन्द्रलाई सत्यानाश गर्छु भनेर महान एक आजको मितिबाट प्रयोजन गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्यबाट। अब महान प्रतापी महान पराक्रमी तोष्टा ऋषिले ब्रह्माजीको प्रति र अग्निदेवताको प्रतिमा प्रार्थना गरेर आफ्नो छोरो मार्ने विश्वरूप मार्नेवाला कुकर्मीलाई मार्न सकौं महाराज इन्द्रको हत्या गर्न सक्ने पुत्र पैदा गर्न सकौं भगवान अग्नि हे कि महापुरूष भनेर प्रार्थना गरे यज्ञ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा यज्ञको प्रतापबाट महापुरूष यस किसिमबाट महान डर लाग्दो प्रकारको प्रतापी पुत्र पैदा हुन आँट्यो जसको नाम वीरताले पूर्ण भएको असुर दानव सबै पक्षलाई आफ्नो कब्जामा लिन सक्ने र सबैबाट आतंकित फैलाएर आफ्नो कब्जामा लिन सक्ने वीर योद्धा पुरूषको पैदा भयो जसको नाम हो वीरता असुर वृत्रासुर नामको दानव पैदा भइसकेपछि त्यसले जनजीवन सारा सम्पूर्ण अस्तव्यस्त गर्यो सारालाई दचकायो हप्कायो अनि आफ्नो पञ्जामा सारा विश्व ब्रह्माण्ड लिने कोसिस पनि गर्यो महाराज के को निमित्त आह्वान गर्नुभयो भन्दा अरू कुराले होइन बाबा यो महान दुर्जन यो महान कुकर्मी यस्तो प्रकारको जब यो जब यस किसिमबाट आतताई हामीलाई बडो आपत्ति दियो विपत्ति दियो संकट दियो यो संकटबाट मोचन गर्नका लागि भनेर प्रार्थना गरिसकेपछि ल धन्दा नमान अब म जान्छु पिताश्री भनेर सरासर यस किसिमबाट जानुभयो र वृत्रासुर नामको दानवले घोर घम संग्रामको युद्ध स्तर कार्यक्रमको तयारी गर्यो ए राजा इन्द्रे त पापीमा नम्बर एक तैले मेरो दाजुलाई पण्डित बनाउन ल्याएको मार्ने तैले गुरु आमा भोगविलास गरिस् दिदी बहिनी बलात्कार गरिस् गोरु बनेर अर्कालाई ज्वरोमा बोकेर हिँडिस् गधा बनेर पनि तैँ तयारी छस् त्यति मात्र होइन धर्मले नष्ट जनले नष्ट कर्तव्यले निष्ठाबाट नष्ट भएको तपाईँको बदमास आज तसँग लड्ने हो लाइजो भनेर लडाईको लागि तयारी भयो र अनि त्यहाँदेखि प्रान्तका लागि सारा लड्नका लागि तयारी भइसकेपछि अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित अब के गर्ने कसो गर्ने भनिकन
जब यस्तो प्रभावबाट बडो समस्या प्राप्त गर्यो रे अनि जब त्यसकी पछाडि त्यसको निमित्त बडो संकट प्राप्त भएको खण्डमा राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणी आज्ञा गर्नुभयो, ल ईश्वर अब म माथि हजुरको दया भाव रहोस्, यदि म माथिको कृपा र भाव रहोस् भनेर कृपा र दयाको भावको निमित्त अनि तुष्टा नाम गरेको ऋषिका छोरा विश्वरूपको हत्या भएको खण्डमा वृत्रासुर उनका भाइले राजा इन्द्रलाई चढ़ाई गरे। इन्द्र महाराज पलायन बाद भागिसकेनन् लड़ाईमा, यमले सकेनन्, वरुणले सकेनन्, कुबेरले सकेनन्, आग्नि नैऋत्य वायु ईशान उर्वादो सारा दस्तिकपाल जित्यो र हिरणले कष्ट पनि यस किसिमबाट जब त्यो मान डर लाग्दो वृत्रासुरले एक क्षत्रको राष्ट्रको अध्यक्ष भयो, त्यसपछिबाट त्यसलाई सिद्ध्याउन कसो गर्ने होला भनेर राजा इन्द्रले समस्याको विषयलाई लिएर प्रार्थना गर्न जानुभयो र ब्रह्माजीसँग विन्ती गर्नु

ब्रह्मा कमलमा विष्णु जलमा सौनका ऋषि प्रणाली यदि भइसकेपछि बडो संकट पर्यो र अब समाधानको निमित्त ब्रह्माजीलाई प्रार्थना गर्दा ब्रह्माले सक्नु भएन अनि वृत्रासुर मार्न के गर्ने भनेर प्रार्थना गर्दा शिवजीको चरणमा गएर विन्ती गरे। राजा परीक्षितका हजुरमा सुखदेवले बडो प्रेम प्रभु श्रीमद् भागवतको महिमाको बारेमा प्रकाश पारिबक्स्यो। नौता सौनका ऋषि प्रणाली यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथा प्रमाण गरे अब ब्रह्माजीले पनि सम्भव भएन शिवजीले पनि त्यो वृत्रासुर मार्न सक्ने सम्भावनाको आफ्नो कुरो जाहेर गरिबक्सिन। अब विष्णु भगवानलाई नै विन्ती गर्नु पर्यो भनेर प्रभुको चरणमा गएर विन्ती गरे। श्याम सुन्दर भगवान गर्छौ पुकार, श्याम सुन्दर भगवान गर्छौ पुकार, दर्शन दिऊ।

परमात्मा परमेश्वर प्रसन्न हुनु भयो के माग्छौ देवतागणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस् समस्याको समाधान गराई बख्शोस् भगवान विन्ती गर्दा अह भगवान भन्नुहुन्छ के माग्छौ वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि यो दिग्विजयकारीलाई कसरी समाप्ति बनाउने भन्दा खै अब त्यो मलाई पनि थाहा छैन त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम भयो भगवानबाट प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरि वृत्रासुरलाई मार्नलाई अब मणिद्वीप वासिनी भुवनेश्वरीका तृणमा गएर विन्ती गरे परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो अनि त्यस्तै किन प्रान्त सौनका दृशी प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कीर्तन निधि ध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसकी बहुसु लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नु भएको छ। लौ त सौनका दृशी प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नामको ऋषिको वाहनको यन्त्र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले भान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यस्तो नीति भयो उपरान्त लौ दधिची ऋषिको वाहनको यन्त्र माग्न कसकहाँ कसलाई पठाउने भन्दाखेरि ब्राह्मण सेव ब्राह्मणो गति माग्ने काममा बाहुनै सिपालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो खलक जतिको सिपालु कोही जातै हुँदैन। दिने गोरा चाहिँ बन्द माग्ने गोरामा खुब टाटो हुन्छ हो लौ त त्यसो भए त मिले त लौ र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाधिक सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भने ब्राह्मणलाई पठाइयो। लौ दडिची ऋषि भनेर विन्ती गरे केलाई आउनुभयो भनेर सोद्धाखेरिमा हजुरको एक बित्ताको हाँड चाहियो हामीलाई बाह्र अङ्गुलको भनेपछि ब्राह्मणले के भन्दे अङ्ग हिने था देही सर्वकर्म सुनक्षेम अङ्ग हिन भएपछि शरीरको महत्व हुँदैन कहाँ दिन्छु एक बित्ताको हाँड सम्भव छैन भनिदिनु हो। अरू जात भए त्यत्तिकै लरकै लगाइहाल्थे बाहुनले फेरि अर्को जाल फाले होइन एउटा कुरा विन्ती गरौं गुरु एउटा मरेर हजार जनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दि बक्सुनु पर्यो हाँडको यन्त्र भन्दा है पुनर्ग्राम पुनर्वेतन पुनर्क्षेत्र पुनर्गृहम पुनः शुभाश्रम कर्म न शरीर पुनः पुनः घर गाउँ सहर बजार टाउन प्लान दाजुभाइ दिदीबहिनी सारा ठाउँमा पाइन्छ शरीर पाइँदैन कसरी दिउँ भन्नु हो मेरो महाराज एक भित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो। फेरि ब्राह्मणले अर्को जाल फाले हेर्नुहोस् एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ मारध्वज राजाले शरीरको आफ्नो दाहिनेपट्टि अङ्ग नै काटेर दान दिए उनको कृति कस्तो रह्यो फेरि कर्णशिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए कत्रो कृति रह्यो रेम भीम श्रेम नियम यो संसारमा सार सम्पूर्ण भन्दा दानै ठुलो हो दिनुहोस् भनेपछि हो र त जस्तो बनाइदिइहाल्यो अरू जात भए छैन छैन छैन भन्थे हुँदैन हुँदैन लो भइहाल्छ हाम्रा खालकले मिलायो लैजानुहोस् अनि त्यसदेखि पछाडिबाट ल हुन्छ भनेर यस किसिमले योग मार्गको प्रभावबाट शरीरको प्राण आहुति दिनुहो र सारा सम्पूर्ण हाँडहरूलाई र अमोघ नामको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा चढेर महाराज इन्द्र लडाई गर्नको लागि अहिले वृत्रासुरको अगाडि कम्मर कसिसक्यो भन्ने सम्मको कथा यस अध्यायबाट महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो लौतरिशेश्वर प्रणालीहरू अब यहाँलाई जुन श्रीमद् भागवतको महिमाको वर्णन विस्तारको बारेमा मैले यसो प्रमाण गरिएको छु सरकार भनेर राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: भागीरथी मेडिकल टीकापुर में विशेषज्ञ डाक्टर आउने बारे को सूचना। डाक्टर बमबहादुर को क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुर में भदौ 13 गते दोस्रो शनिवार का दिन नेपालगंज मेडिकल कलेज में कार्यरत धेरै अनुभवी र सीनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएपछि निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौका को फायदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: लो, यति छिटो आमा बन्न लागेको त
2: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।